0: खुशीको खबर।
1: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: हाम्रा सेवाहरू:
1: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
2: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
1: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
2: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
1: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
2: थप जानकारीको लागि
1: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
2: मोबाइल नम्बर 9860719194 र 9822856576।
0: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: विगत केही दिनदेखि लुम्बिनी प्रदेश अन्तर्गतका तराईका जिल्लाहरूमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट मोटरसाइकल चालक तथा पछाडि सवार व्यक्तिहरू नै गम्भीर घाइते तथा मृत्यु हुने गरेका कारण यस्ता सवारी साधनको दुर्घटनामा न्यूनीकरण तथा रोकथाम गर्न निम्न सावधानीका साथ सवारी चलाउनु हुन सम्पूर्ण मोटरसाइकल चालकहरूमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक अनुरोध गर्दछ।
4: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाउने,
3: सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने,
4: हेलमेट तथा हेलमेटको फित्ता राम्रोसँग लगाउने,
3: चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनीले आफ्नो सवारी साधन नदिने तथा चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने,
4: लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाउने,
3: आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिने,
4: रातको समयमा सड़कमा छाडा पशु चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर मात्रै सवारी साधन चलाउने,
3: सड़कमा राखिएका सड़क संकेत चिन्हहरू हेरेर सवारी चलाउने,
4: बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिने,
3: सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ कि छैन भनेर चेक जाँच गरेर मात्रै सवारी चलाउने,
4: हतारमा सवारी नचलाउने तथा जथाभावी ओभरटेक नगर्ने,
3: तोकिएको निश्चित स्थानमा मात्रै सवारी रोक्ने तथा पार्किङ गर्ने,
4: ब्रेकिङ डिस्टेन्स राखेर मात्रै सवारी चलाउने,
3: सवारी साधन चलाउँदा मोबाइल फोनमा कुराकानी नगर्ने,
4: अन्य सवारी साधनसँग प्रतिस्पर्धा गरेर सवारी नचलाउने,
3: मोडिफाई गरेर सवारी साधन नचलाउने,
4: सवारी साधन चलाउँदा सड़कमा रहेका खाल्डा खुल्टीहरू तथा सड़कको अवस्था समेतलाई ध्यान दिएर चलाउने,
3: सवारी साधन दायाँ वा बायाँ मोड्नु परेमा साइड लाइटको सही प्रयोग गर्ने,
4: बाक्लो हुस्सु लागेको समयमा हेडलाइट बालेर बिस्तारै आफ्नो साइडबाट सवारी चलाउने
3: र रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउने।
4: जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र रेडियो प्रकृति एफएम 93.4 MHz द्वारा जनहितमा जारी सन्देश।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके त कहीँ गइसन्छ भन्नु भने
5: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
7: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू:
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
7: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578335952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
12: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
13: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
7: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
15: डाक्टरद्वारा उपचार हुने रोगहरू:
14: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
15: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
16: बिरामी चेक जाँच हुने मिति: कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
13: नोट: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
17: मेरी आमोइनी, घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
18: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
17: मेरी आमोइनी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6, गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
18: यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
9: हामी कहाँ साल, चिसौ, असना, सालको चौक, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ। कञ्चनजङ्घा श्रमिल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6, गुन्द्रासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578-23894, 98478-23894।
19: स्कुल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5, अङ्गलाइन, दाङ।
7: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
19: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5, अङ्गलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 98578-20756।
20: बिहान 6 बजेको प्रकृति समय सन्देश। आफ्नो घर आँगन सफा र स्वच्छ राखौं।
1: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्व सँगै दीपक आचार्यको तपाईलाई हार्दिक स्वागत छ।
21: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल असोज 20 गते मंगलबार अक्टोबर 6 तारीक सन 2026 नेपाल सम्मत 1146 असोज कृष्ण एकादशी तिथि।
21: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन 5.5 खर्ब आवश्यक। राहत तथा पुनर्निर्माणको कानून हेरफेर गरी अगाडि बढ्न प्राधिकरणको प्रस्ताव। नदी किनारको सड़कको डिजाइन परिवर्तन गर्न सुझाव।
21: सरकारले सिफारिस गरेका 13 राजदूत विरूद्धको उजुरीमाथि आज संसदीय समिति छलफल हुने। चार पर्व नजिकै 42 जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा बाटोका कारण यसपटक खाद्यले खसी बोक
22: करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको शुरूमा पुनर्निर्माण सम्बन्धी प्रसंग।
21: सरकारले नदी किनारबाट बस्तीका 100 मिटरको दूरी कायम गरेर मात्रै सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय वातावरणीय मान्यता रहेको छ। नेपालमा भने यसको ठिक विपरीत प्राय नदी खोलाको किनारै सड़क निर्माण गर्ने प्रचलन रहेको छ। यसले गर्दा नदी किनारका राजमार्ग र सड़क संकटमा परेको समेत अध्ययनले देखाएको छ। जताभावी नदी किनार खनेर बनाइएका सड़कका कारण नदीले आफ्नो प्राकृतिक बहाव परिवर्तन गर्न सक्छ भन्ने र छेउछाउमा रहेका खेतीयोग्य जमीन र बस्तीमालाई बगरमा परिणत गर्ने समेत अध्ययनले देखाएको छ। नदी किनारमै निर्माण गरिएका राजमार्ग र सड़क बाढ़ी पहिरोले बगाउँदा राज्य र नागरिकले वर्षेनी ठूलो आर्थिक क्षति बेहोर्नुपर्नुका साथै मानवीय संकट र दीर्घकालीन विकासको अवरोध समेत खेप्नु परिरहेको छ। सड़क निर्माण गर्नु अघि गरिने वातावरणीय प्रभाव मूल्यांकनलाई कानूनी औपचारिकतामा मात्र सीमित राख्दा र दिगो विकासको अवधारणालाई व्यवस्था गर्दा नदी किनारमा बनाइने सड़क पूर्वाधार अहिले मनसुनी विपदका बेला जोखिमपूर्ण साबित बन्दै गएका छन्। नदीमा आउने बाढ़ीले सड़क निर्माण कालोपत्रे र पुल बनाउन राज्यले वर्षौं लगाएर गरेको लगानी एकैपटक बगाउने गरेको समेत अध्ययनले देखाएको छ। यसको पुनर्निर्माण र मरम्मत गर्न खर्च गर्नुपर्दा राज्यको बजेटमा समेत ठूलो भार पर्ने गरेको छ। त्रिशुली भोटेकोशी सुनकोशी कालीगण्डकी र काठमाडौँ उपत्यकाभित्रका बागमती र विष्णुमती जस्ता नदीको बहाव क्षेत्रलाई संकुचित पारेर सड़क बनाइएका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता उमेश बिन्दु श्रेष्ठले नदी खोला र जलाशय क्षेत्रबाट कम्तीमा 100 मिटरको दूरीमा मात्रै सड़क पूर्वाधार बनाउनु पर्ने बताउनु भएको छ। त्यस्तै बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन करिब 5.5 अर्ब आवश्यक पर्ने भएको छ। विनाशकारी भोटेकोशी बाढ़ी र अविरल वर्षाले क्षति पुर्याएका सरकारी संरचना र आयोजनाहरूको पुनर्निर्माण र पुनर्स्थापनाका लागि 5.59 अर्ब 17.72 करोड़ रूपियाँ बराबरको बजेट आवश्यक पर्ने समेत भएको छ। बाढ़ी र वर्षापछि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमको पुनर्निर्माण र पुनरुत्थानका लागि समेत बजेट आवश्यक पर्ने बताइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21औं बैठकले प्रभावित क्षेत्रबाट प्राप्त योजना तथा कार्यक्रमका लागि बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्ने समेत निर्णय गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम स्वीकृत ती योजनाहरूका लागि अर्थ मन्त्रालय मार्फत शोध व्यवस्थापन गरिने र त्यस लगतै लागत अनुमान नखुलेका र प्राथमिकता हुन बाँकी योजनाहरूको विवरण प्राप्त भए आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग छलफल गर्ने समेत बताइएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदपछिको पुननिर्माणको मापदण्ड फरक फरक हुनुपर्ने प्रस्ताव अघि बढ़ाएको छ। विपदका प्रकृति फरक हुने भएकाले पनि विपदपछिको पुननिर्माणको परिभाषा र मापदण्ड पनि विपद अनुसार फरक फरक हुनुपर्ने भन्दै भोटेकोशी बाढ़ीपछिको राहत तथा पुननिर्माणमा केही समस्या भइरहेको प्राधिकरणले बताएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले भूकम्पको बेला बनाइएको मापदण्डका आधारमा हाल पुननिर्माण सम्बन्धी काम भइरहेको भन्दै भूकम्प र बाढ़ीबाट हुने क्षतिको प्रकृति फरक हुने भएकाले कानून संशोधन गरी अगाडि बढ़नुपर्ने प्रस्ताव समेत गर्नुभएको छ।
0: 25,000 एउटा किस्तामा र 25,000 अर्को किस्तामा 50,000 भूकम्पले कुनै घर भत्कायो भने त्यही काठ हुन्छ, दाउरा हुन्छ, जीवन घरको चाहिँ कुनै न कुनै भाग त्यहाँ बसेको हुन्छ, इँटा हुन्छ या केही हुन्छ, त्यसले काम गर्थ्यो भन्ने एजम्सनबाट भूकम्प पछाडिको पुननिर्माणको लागि चाहिँ 50,000 त बनियो। तर बाढी पछाडिको पुननिर्माण त बाढी त सबै कुरा लगिहाल्छ, न त त्यहाँ केही एउटा झ्याल छ, न कुनै ढोका छ, न कुनै भाग बसेको छ, भनेपछि कम्प्लिट नयाँ भयो। भनेपछि कहिलेकाहीँ हामीले विपदलाई पनि एउटै एंगलबाट परिभाषित गर्दाखेरि पनि हामी कतै पछि पर्छौं कि।
1: सरकारले युद्धका कारण भएको मूल्य वृद्धिलाई समायोजन गर्नुपर्ने माग भइरहेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले पनि सार्वजनिक निर्माण कार्य गर्ने क्रममा अस्वाभाविक मूल्य वृद्धि भएका वस्तुको मूल्य समायोजन गर्ने निर्णय गरेको हो। विशेष गरी मध्यपूर्वमा अमेरिका, इजरायल र इरान सम्मिलित अन्तर्राष्ट्रिय युद्ध र आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण पेट्रोलियम पदार्थ लगायतका अन्य निर्माण सामग्रीमा समेत अत्यधिक मूल्य वृद्धि भएको थियो। यसरी बढ़ेको मूल्य समायोजन गर्ने गरी मन्त्री परिषदले अधिकतम मूल्य वृद्धि भएका 5 वस्तुको विशेष मूल्य समायोजन गर्ने कार्यविधि पारित गरेको छ। मन्त्री परिषदले सार्वजनिक गरेको खरिद ऐन 2063 दफा 55 उपदफा 1 बमोजिम विशेष मूल्य समायोजन लागू गर्ने निर्णय भएको हो। अस्वाभाविक मूल्य वृद्धि भएको पेट्रोलियम पदार्थ लगायतका सिमेन्ट डण्डीको हकमा मूल्य समायोजन हुनेछ। यी वस्तुको पनि फागुन 15 पछाडिदेखि भएका विभिन्न कार्य सम्पादन अवधि कायम रहेका र सञ्चालनमा रहेका निर्माण ठेक्काहरूमा वास्तविक र प्रमाणित खपतको आधारमा विशेष मूल्य समायोजन गरिने उल्लेख गरिएको छ। कार्यविधि अनुसार सामान्य बजार उतार चढ़ावलाई नभई असाधारण परिस्थितिका कारण सिर्जित मूल्य वृद्धिलाई मात्र सम्बोधन गरिने उल्लेख गरिएको छ। वास्तविक रूपमा खपत प्रमाणित तथा प्रमाणीकरण सम्बन्धी मूल्यका आधारमा भएका रकम निर्धारण हुने दोहोरो लाभ तथा विभिन्न भुक्तानी दिने प्रक्रियाहरू सबैको अध्ययन गरेर मूल्य समायोजन गर्नुपर्ने सिफारिश गरिएको छ।
21: यसैबीच सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रबन्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमनहरूलाई स्वीकृति गर्ने निर्णय गरेको छ भने वैकल्पिक विकास वित्तीय परिचालन नियमावलीलाई समेत स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेल,
2: नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने सोही मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने, वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने, जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने र सहसचिव श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समयीकरण तर्फको सचिव पदमा बढ़ुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।
1: यसैबीच इन्टरनेट सेवा प्रदायकहरूले 50 एमबीपीएस भन्दा कम गतिको र सस्ता इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरेका छन्। यसले विद्यार्थी, साना व्यवसायी र न्यून आय भएका उपभोक्तालाई मार पार्ने भन्दै तत्काल यो निर्णय फिर्ता गर्नको लागि उपभोक्ता अधिकार कर्मीहरूले आवाज उठाएका छन्। यसअघि चाड पर्वका बेलामा विभिन्न सहुलियत दिने इन्टरनेट कम्पनीले यसपालि न्यूनतम प्याकेज नै हटाएका छन्। यसले गर्दा साना प्रयोगकर्ता सूचना तथा संचारको अधिकारबाट वञ्चित हुने जोखिम बढ़ेको अधिकार कर्मीहरूले टिप्पणी गरेका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपाल ले सोह्र असोजमा विज्ञप्ति जारी गर्दै 19 असोजदेखि लागू हुने गरी सुपथ मूल्य र कम स्पीडका प्याकेज बिक्री तथा नवीकरण नगर्ने घोषणा गरेको थियो।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशीपछि प्रभावित क्षेत्रका किसानहरूको उत्पादनमा पुगेको क्षति
4: स्थानीय खाद्य प्रणालीको साङ्लो टुटु त्यो साङ्लो टुट्नु भनेको चाहिँ एउटा बाली नष्ट हुनु भनेको त्यहाँका किसानहरूको 6-7-8 महिनाको खाद्य सुरक्षा खलबलिनु हो।
1: कांग्रेसको आर्थिक मार्गचित्र उदार उत्पादनमुखी र न्यायमूलक व्यवस्थापन अर्थतन्त्रका तीन स्तम्भका रूपमा अगाडि बढ़ने लुम्बिनीमा सुशासन र पूर्वाधारमा प्रगति लगायतका खबर कार्टुन बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: खुशीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918।
23: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
6: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
23: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98-417-55-65। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
24: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
25: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
26: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ। भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
25: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
26: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
25: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
26: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
3: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाइबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
26: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
27: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा जेएनजी आन्दोलनका 300 आरोपितको मात्रै मुद्दा फिर्ता सिफारिश, सरकार चाहन्थ्यो 1778 जनाकै, शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै कांग्रेसमा 100 भन्दा बढ़ी पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मे हम्मे, यसपटक थपिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निश्चित प्राय, शीर्षकमा कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। कांग्रेसले 279 सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने प्रस्ताव अगाडि बढ़ाएको छ। अहिले सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति पहिले दुई र अहिले चारजना रहने प्रस्ताव गरिएको छ भने महामन्त्री पहिले दुईजना र अहिले तीनजना प्रस्ताव गरिएको छ। सहमहामन्त्रीमा पहिला 8 जना र अहिले 15 जनाको सिफारिश गरिएको छ। त्यस्तै कोषाध्यक्षमा 1 जना र प्रवक्तामा 1 जना सिफारिश भएका छन् भने केन्द्रीय सदस्यमा 153 पहिले थिए भने 271 जना अहिले सिफारिश गर्ने गरी कार्य आकांक्षीहरूको व्यवस्थापन गर्ने कांग्रेसको तयारी रहेको छ। त्यस्तै न्यायपत्रिकाको पहिलो पृष्ठमा पनि कांग्रेसमा जम्बो केन्द्रीय संरचना शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै स्वास्थ्य बीमाको फेक क्लेम रोक्न एआईको प्रयोग गरिँदै पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य शीर्षकको खबर प्रकाशित छ। दैनिक 40,000 दावी तर 7,000 मात्रै रुजु शीर्षकमा पनि शिवहरि घिमिरेले लेख्नु भएको खबरमा उल्लेख छ। त्यस्तै निर्माण सामग्रीको मूल्यवृद्धिपछि सरकारी ठेक्काको लागत समायोजन शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर प्रकाशित छ। शक्ति राष्ट्रहरूबीच भइरहेको द्वन्द र आपूर्ति श्रृंखलाले अस्वाभाविक मूल्यवृद्धि भएको पेट्रोलियम पदार्थ, भिटमिन एचडीपीइन पाइप र सिमेन्ट र डण्डीको विशेष मूल्य समायोजन गरी सार्वजनिक ठेक्कालाई अघि बढ़ाउने मन्त्री परिषदले निर्णय गरेको छ। चीनको प्राथमिकतामा कोरोला नाका स्थलगत निरीक्षण गरेर फर्किए चिनिया राजदूत च्वाङ, शीर्षकमा अर्को खबर प्रकाशित छ भने राष्ट्र बैंकले बढ़ायो विदेशी मुद्रा सटै सुविधाको सीमा शीर्षकको खबर पनि कृष्ण रिजालले लेख्नु भएको छ। व्यक्तिगत तथा व्यावसायिक प्रयोजनमा हुने विदेशी मुद्राको सटै सीमा 5 गुणासम्म वृद्धि र स्वास्थ्य उपचारका लागि वार्षिक $30,000 खर्च गर्न पाउने गरी सटै सुविधा पनि राखिएको छ। त्यस्तै सरकारले विभिन्न 13 देशका लागि राजदूतमा सिफारिश गरेका व्यक्तिहरू विरूद्ध परेको उजुरीमाथि आज छलफल गर्ने भएको छ। संसदीय सुनाई समितिमा 5 वटा उजुरी परेका छन्। सार्वजनिक विधाका कारण उजुरी दिने समय हिजोसम्म थपिएको थियो। आज बिहान 11:15 बस्ने समिति बैठकमा ती उजुरी खोल्ने गरी तयारी अगाडि बढ़ाइएको खबर सबैजस्तो पत्र पत्रिकाले प्रकाशित गरेका छन्। त्यस्तै सरकारले चार पर्वलाई लक्षित गर्दै 42 जिल्लाका 61 स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ। सरकारी स्वामित्वका संस्थानहरूले सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री शुरू गरेको हो। साल ट्रेडिङ कर्पोरेशन लिमिटेडले देशभर 38 बिक्री केन्द्र मार्फत चिनी, नून, तेल, चामल, चिउरा लगायतका वस्तुमा छूट दिइरहेको छ। यसैबीच खाद्य कम्पनीले बजेट अभावका कारण र बाटोमा देखिएको समस्याका कारण चौपाय खरिद नगर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ। लिमिटेडका सूचना अधिकारी माधव मिश्रले सीआईएमसँग जानकारी गराउँदै यस वर्ष दशैंमा सौलेत, खसी, बोका र च्याङ्रा बिक्री नहुने बताउनु भएको हो। गत वर्ष उपत्यकामा मात्रै करिब 35,000-40,000 खसी, बोका र च्याङ्राको माग रहेको व्यापारीहरूले बताउँदै आएका छन्।
1: यसैबीच नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा खबर लेखिएको छ। त्रिशुली, भोटेकोशी, सुनकोशी, कालीगण्डकी र काठमाण्डु उपत्यकाभित्रका बागमती तथा विष्णुमती जस्ता नदीको बहाव क्षेत्रलाई संकुचित पारेर सड़क बनाइएका छन्। अब निर्माण गरिने सड़क नयाँ मापदण्ड अपनाएर खर्चिलो भए पनि नदी किनार भन्दा माथिबाट बनाउनुपर्छ। भोटेकोशी बाढ़ी र असोजको दोस्रो साताको बाढ़ीको शिक्षा यही नै हो, खबर लेखिएको छ। यसैबीच देशका विभिन्न स्थानमा 5,737 भूमिहीन तथा व्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरिएको छ। भूमि अधिकार व्यवस्थित गर्नको लागि सुकुम्बासी समस्या समाधान गर्नको लागि सरकारले प्राथमिकता दिएको छ। प्रधानमन्त्री शाहले हिजो साँझ सामाजिक सञ्जाल मार्फत यो जानकारी गराउनु भएको हो। विभिन्न जिल्लामा लालपूर्जा नभएका हरूका लागि लालपूर्जा वितरणको कामलाई तीव्र पारिएको उहाँले जानकारी दिनुभएको छ। यसैबीच खोज उद्धार सरकारले स्थगन गरेको खबर नागरिक दैनिकमा लेखिएको छ। भोटेकोसेर त्रिशुली बाढ़ीमा परि बेपत्ता भएका आफन्त गुमाएका परिवारका लागि सोमबारको सरकारी निर्णय पीड़ादायी बनेको छ। हजारौं नागरिक अझै सम्पर्कविहीन रहेकै अवस्थामा सरकारले अत्यावश्यक बाहेकका खोज तथा उद्धार कार्यलाई हाललाई स्थगन गर्ने निर्णय गरेको छ। यसैबीच दशैंको सामान कोराला नाकामै रोकियो शीर्षकमा नागरिक दैनिकी खबर लेखिएको छ। बाढ़ी पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध भएसँगै दशैं र जाड़ो मौसमका लागि चीनबाट ल्याइएका सामग्री कोराला नाकामै रोकिएका छन्। ठूलो परिणाममा फेन्सी विद्युतीय लगायतका सामग्रीहरू नेपाल चीन बीच अहिले चल्तीमा रहेको मुस्ताङ स्थित कोराला नाकाबाट रोकिएका हुन्। दशैं तिहार र जाड़ोमा यसले गर्दाखेरि मूल्य वृद्धि हुने समस्या देखिन्छ। यसै गरी वर्षेनी 5,000 महिलामा स्तन क्यान्सर शीर्षकमा पवित्र सुनाले नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालका करिब एक दशक अघिदेखिको महिला पाठेघर र मुखको क्यान्सर सम्बन्धीको विभिन्न प्रचार प्रसार लगायतका विभिन्न अभियान गरिए तापनि त्यो प्रभावकारी हुन सकेको छैन। अझै पनि वर्षेनी 5,000 महिलाहरूमा स्तन क्यान्सर भइरहेको खबर लेखिएको छ। यसै गरी विदेशी विनिमय सम्बन्धी व्यवस्थालाई संशोधन गर्न सटै तथा भुक्तानी सीमा बढ़ाइयो शीर्षकमा कारोबार दैनिकमा खबर लेखिएको छ। राष्ट्र बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै सूचना प्रविधि आईटी र ऊर्जा पर्यटन तथा अन्तर्देशीय सेवा व्यापारलाई लक्षित गरेर विदेशी मुद्रा सटै तथा भुक्तानी सुविधामा विस्तार गरेको छ। यी खबर लेखिएका छन्। त्यसै गरी चाडपर्वको मुखमा विभिन्न क्षेत्रबाट भएका अनियमितताहरूलाई निरीक्षण गर्नको लागि उपभोक्ता कर्मीहरूले आवाज उठाएका छन्। लुम्बिनीमा सुशासन र पूर्वाधारको प्रगति गर्दै बजेट कार्यान्वयनमा चुनौती देखिएको छ। यो खबर अमरराज आचार्यले दाङबाट लेख्नु भएको छ। लुम्बिनी प्रदेश सरकारले पछिल्ला दुई वर्षमा शासकीय सुधार, सुशासन, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सिंचाई र सामाजिक विकासको क्षेत्रमा आधार निर्माण गर्ने दावी गरेको छ। प्रदेश सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा प्रशासनिक संरचना निर्माणदेखि सड़क, पुल, खानेपानी, सिंचाई र स्वास्थ्य सेवाको विस्तारका कामलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। तर राजस्व लक्ष्य अझै पूर्ण रूपमा हासिल हुन नसकेको र समग्र वित्तीय प्रगति 67% सीमित रहेको देखिएको छ।
5: साझा खबरमा अब विदेशका खबर। भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकन सम्बन्धी निर्णयबारे सरकार र निर्वाचन आयोगसँग स्पष्टीकरण माग गरेको छ। पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लागेपछि अदालतले हिजो यस्तो आदेश दिएको हो। विपक्षी दल र अधिकार कर्मीले पुनरावलोकन प्रक्रियाको विरोध गर्दै भारतीय निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै भारतका विभिन्न क्षेत्रमा प्रदर्शन समेत भइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर 3 हुँदैछ। राष्ट्रपतिको नाम मतपत्रमा नरहे पनि कांग्रेसका दुवै सदन, 36 राज्यका गवर्नर तथा हजारौं राज्यस्तरीय पदका लागि हुने निर्वाचनको उहाँको प्रशासनिक रूपमा महत्वपूर्ण प्रभाव पर्ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र G7 राष्ट्रले आफ्नो मौजदातबाट थप तेल बजारमा ल्याउने सहमति जनाएको केही दिनपछि साउदीले विश्वव्यापी तेल मौजदात डरलाग्दो हदसम्म पुग्ने बताएको छ। आपूर्ति अभावको जोखिम कायमै रहेको समेत बताइएको छ। साउदी सरकारको बहुमत स्वामित्व रहेको प्रमुख तेल उत्पादन कम्पनीका प्रमुखले आयोजित एक कार्यक्रममा अहिलेकै विश्वव्यापी तेल आपूर्ति प्रणालीलाई दबाव बढ़िरहेको समेत बताउनु भएको छ।
1: साझा खबरमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली कर्णाली एक्सले हिजो जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायलाई सम्मान गरेको छ। कर्णालीले रोकायलाई 2,50,000 रूपियाँ सहित सम्मान गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईले खेल मार्फत कर्णाली र देशको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन योगदान गरेको भन्दै रोकायलाई सम्मान गर्नुभएको हो। यसैबीच नेपाली पुरूष क्रिकेट टोलीले आगामी 25 असोजमा ओमानमा आईसीसी विश्वकप लीग 2 अन्तर्गत क्यानाडासँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप लीग 2 नेपालको यो अन्तिम सिरिज हो। यस सिरिजले नेपालको एक दिवसीय मान्यता रक्षा हुने वा नहुने निर्धारण गर्नेछ। अंक तालिकाको शीर्ष 6 स्थानमा रहने टोलीको 4 वर्षका लागि अस्थायी एक दिवसीय मान्यता जोगिनेछ। पुछारमा दुई टोलीले एक दिवसीयको हैसियत गुमाउनेछन्। तालिकामा नेपाल 24 अंकका साथ 7 स्थानमा रहेको छ। यसैबीच एसियाली फुटबल संघ संघले सन् 2030 नयाँ ढाँचाको नेसन्स लीग प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव राखेको छ। एएफसीले दुई वर्षमा आयोजना हुने नेसन्स लीग प्रस्ताव कार्यान्वयन भए पनि एसियाबाट फिफा विश्वकप र एएफसी एसियन कपमा छनौटको स्वरूप भने परिवर्तन हुनेछ। नयाँ योजना अनुसार चार वर्षपछि आयोजना हुने नेसन्स लीगमा एसियाका टोलीका लागि तीन तहमा विभाजन गरिने भएको छ।
21: भुटेकुसी बाढ़ीपछि किसानलाई परेको समस्या समाधानको उपाय र ख्याल गर्नुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरूरी सूचना।
10: डाक्टरद्वारा उपचार हुने रोगहरू
8: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, छस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
10: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
11: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
10: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
12: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
4: भन्ने अर्को पर्सपेक्टिभ त्यहाँ देखियो। अर्को त्योभन्दा पनि डरलाग्दो अवस्था, अहिले तत्काल सबै बाटाहरू क्षति भएका छन्। त्यो डाँडोमा फलेको ल डाँडोमा खोलो पुगेन, डाँडोमा फलेको चीज बीजहरू बजारमा ल्याउनलाई बजारै छैन, त्यस पछाडि अलि टाढाको बजारमा लगाउ सड़कै छैन। अब त्यो खाली प्रभावितको मात्रै नभएर वरपरका गाउँलेहरूको उत्पादन पनि बिग्रनेवाला छ। अर्को फेरि हाम्रो कृषिको अर्को पाटो हेरौं, 2,50,000 भन्दा बढी लाइभ स्टक विशेष गरी गाई भैंसी बाख्रा कुखुराको नष्ट भएको अवस्था छ। अनि त्यस पछाडि 100 हाराहारीमा माछाका पोखरीहरू ड्यामेज भए हराए गए त्यो अवस्था छ। यो लेभलको पशुमा आधारित घरधुरीको जीविकोपार्जन थियो, त्यो पनि खलबल भयो। यो सबै चीजलाई पुनरुत्थानमा लिएर आउनको लागि निकै अभ्यास गर्नुपर्ने अवस्था देखिन्छ।
1: अब दूध संकलन गर्ने डेरीहरू बगायो, अब पारीबाट ल्याउने दूधहरूले अब बजार पाएन। अब यसको लागि चाहिँ अब बिस्तारै उठ्नु पर्नेछ, बिस्तारै अब सामान्य जीवनमा आउनु पर्नेछ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो होइन, अब त बिस्तारै उठ्छु म फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
4: व्यवस्थापकीय हिसाबले अब हाम्रो कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पुनरुत्थानमा काम गर्दै गर्दा महासंघ किसान कृषक समूहको छाता संगठन भएको नाताले हामीले देख्दै गरेको कुरा चाहिँ त्यो त्यहाँ अब पुनर्लाभका कार्यक्रम गर्दै गर्दा पुनर्लाभको कार्यक्रम भनेर पटकै कार्यक्रमले यसको सोल्युसन निकाल्दैन। यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय, हाम्रो संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ।
1: किसान महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
21: बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन 5.5 खर्ब आवश्यक। राहत तथा पुनर्निर्माणको कानून हेरफेर गर्न प्राधिकरणको प्रस्ताव। नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव।
1: सरकारले सिफारिश गरेको 13 राजदूत विरूद्धको उजुरीमाथि आज संसदीय समितिमा छलफल हुने, चाडपर्व नजिकैसँगै 42 जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा बाटोका कारण यसपटक खाद्यले खसी बोका बिक्री नगर्ने,
7: बाटीका किसानको धानबालीमा बोट सुक्दै जाने समस्या, बाढ़ी प्रभावित क्षेत्रका किसानको उत्पादनमा सरकारले विशेष पहल गर्नुपर्ने सरकारवालाको भनाई, युद्धका कारण बढ़ेको मूल्य समायोजन गर्न सरकारको निर्देशन,
1: भारतमा मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग, अमेरिकामा मध्यवादी निर्वाचन नोभेम्बरको 3 हुने, G7 राष्ट्रले आफ्नो मौजातबाट थप तेल बजारमा ल्याउने,
7: र जापानमा आयोजित विश्व एसियाली खेलकुदमा नेपाल 2 काँस्यमा सीमित, जुम्लाका विश्वकृतिमानी धावक हरिबहादुर रोकाई नगद सहित सम्मानित।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आज नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले लेख्नु भएको कार्टुन लिएका छौं। यहाँ एउटा रेडियो सेट झुण्डाइएको छ र रेडियोबाट समाचार सुनिरहेको जस्तो दृश्य देखिन्छ। श्रीमान श्रीमती दुईजना जस्ता देखिन्छन्। यसो हेर्दाखेरि बाढ़ी प्रभावित क्षेत्रका व्यक्तिहरू जस्तो देखिन्छ। अनि यहाँ अति विपन्नलाई घर बनाउन 75,000 अनुदान भनेर रेडियोले भनिरहेको छ र त्यहाँ श्रीमान श्रीमती सल्लाह गर्दै भन्नुहुन्छ, यो घर बनाउने पैसा हो कि घरको पोस्टर बनाउने पैसा?
7: हस्तो प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
1: हामी कहाँ उपलब्ध सेवाहरू:
3: दाँत निकाल्ने,
1: नयाँ दाँत राख्ने,
3: झिक्न नपर्ने गरी दाँत राख्ने,
1: दाँत भर्ने, दाँत सफा गर्ने,
3: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
1: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560 38443 र 98105977। घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435 27695 र 98102060। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: घरमा काम परेका बेला चाहिने खुकुरी खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
4: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा, सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
2: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ, एसबीआई बैंकको एटीएम अगाडि। प्रोपराइटर अजय दिक। मोबाइल नम्बर 98465 55452।
7: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज, सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
8: र 082-521-880।
9: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
2: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
9: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 98578-20756।
10: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: नमस्कार तथा सुप्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी विस्मात केसीसँगै म लक्ष्मण विश्वकर्माको तपाईलाई हार्दिक स्वागत छ। आज विक्रम सम्वत 2083 साल असोज 20 गते, तदनुसार सन् 2026 अक्टूबर 6 तारीक, एकादशी श्राद्ध मंगलबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम सल्यानको रेडियो कपुरकोट, रेडियो राप्ती, रोल्पाको रेडियो होलेरी, रूकुम पश्चिमको रेडियो नयाँ नेपाल र प्युठानको रेडियो झुलेनीबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: दाङको लमहीमा सवारी दुर्घटना हुँदा एक शिशु सहित दुईजनाको ज्यान गयो। दुर्घटनामा परि सल्यान र दाङमा 9 जना घाइते।
1: चाडपर्वलाई मध्यनजर गर्दै दाङमा 9 स्थानमा यात्रु सहायता कक्ष स्थापना। देउखुरी क्षेत्रमा अवैध पटका सहित एक महिला पक्राउ।
0: र धान खेतीमा रोगको संक्रमण देखिएपछि बाँकेका किसानहरू चिन्तामा। सुर्खेतमा 10 औं राष्ट्रिय खेलकुद आगामी मंगसिरमा हुने।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: आजको परिवेशमा आज हामीले दाङबाट प्रकाशित विभिन्न दैनिक पत्रिकाले छापेका खबरहरू, प्रकृति न्यूज डेस्कमा रहेका खबरहरू र विभिन्न अनलाइन संस्करणमा प्रकाशित खबरहरू प्रसारण गर्नेछौ। आज हामीलाई दाङबाट प्रकाशित हुने नयाँ एकबुद राष्ट्रिय दैनिक, गोरेछे राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। दाङको समग्र विकासका लागि पहल गर्छु महामन्त्री, दाङका 9 स्थानमा यात्रु सहायता कक्ष स्थापना, बस र अटो ठोक्किँदा 2 जनाको मृत्यु, सेवा सुविधा व्यवस्थित गर्न स्वास्थ्य स्वयंसेविकाको माग लगायतका खबरहरू आजको न्यायिक बुध राष्ट्रिय दैनिकले पहिलो पृष्ठमा छापेको छ।
1: संसद कानून निर्माणको वास्तविक थलो बन्नुपर्छ महामन्त्री आचार्य, पार्टीमा सबैभन्दा बलियो सभापति बन्नुहुँदैन थापा, प्रजातान्त्रिक व्यावसायिक प्यानलका 26 प्रतिबद्धता, दाङका 9 स्थानमा यात्रु सहायता कक्ष शीर्षकमा गोरक्षी राष्ट्रिय दैनिकले समाचार छापेको छ।
0: त्यस्तै आजको राप्ती पोस्ट राष्ट्रिय दैनिकले स्वास्थ्य स्वयंसेविकाको सुविधामा एकरूपता ल्याइने यो खबरलाई पहिलो पृष्ठमा छापेको छ। 9 स्थानमा यात्रु सहायता कक्ष स्थापना, स्वतन्त्र टीमले मंगलबार प्रतिबद्धता पत्र सार्वजनिक गर्ने, पोखरेल र पुन निर्वाचनमा सहभागी नहुने लगायतका खबर

0: काममा कार्यपालिकाको ध्यान बाँडिदा प्रभावकारी हुन नसकेको उहाँले बताउनुभएको थियो। हालको संसदीय अभ्यास कर्मकाण्डी भएको भन्दै उहाँले संसदलाई सृजनशील उपयोगी र प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको थियो। कानून निर्माणको वास्तविक थलो बन्नुपर्छ महामन्त्री आचार्य, गोरक्षी राष्ट्रिय दैनिकमा समाचार प्रकाशन भएको छ।
1: हिन्दू धर्मावलम्बीहरूको ठूलो चाड दशैं तिहार र छठ पर्व नजिकै गएपछि कामको सिलसिलामा देश परदेश पुगेका नेपालीहरू घर फर्किने क्रम शुरू भएको छ। सुखो रुखो गरेर घर फर्किनेहरू चाडपर्वमा चाहिने सामग्री र आर्जित रकम बोकेर घर फर्किँदैछन्। यही मौकामा सार्वजनिक यातायातका साधन भित्रै वा भीड़भाड़ हुने स्थानमा चोरी लुटपाट र असहज जस्ता विभिन्न प्रकृतिका घटनाहरू हुन सक्ने भन्दै चाडपर्वलाई मध्यनजर गर्दै दाङका विभिन्न 9 स्थानमा यात्रु सहायता कक्ष समेत स्थापना गरिएको छ। दाङका 9 स्थानमा हिजो एकै दिन यात्रु सहायता कक्ष प्रशासनले स्थापना गरेको हो। यात्रुको जीव ज्यानको सुरक्षा, उनीहरूका सामान र आर्जन गरेको कमाईको सुरक्षा तथा यात्राका क्रममा वस्तु किनमेल वा कुनै नाममा हुने ठगी, कालोबजारी, हिंसाजन्य कार्य र सुरक्षित यात्राको व्यवस्थापन गर्न दाङ प्रशासनले यात्रुहरूको भीड़ हुने स्थानहरू तथा नाकाहरूमा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं एसपी दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको संयुक्त पहलमा विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो। यात्रु सहायता कक्ष घोराईमा बस पार्क र तुलसीपुर चोकमा गरी 2, तुलसीपुरमा 2, हापुरीमा 1, लमहीमा 1 र कोइलाबास नाका क्षेत्रमा 1, भालुबाङमा 1 र अमिलिया क्षेत्रमा 1 गरी 9 स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी प्रमुख एसपी श्रेष्ठले जानकारी दिनुभएको छ। दाङका 9 स्थानमा यात्रु सहायता कक्ष स्थापना होलान्त यात्रु सुरक्षित। आजको न्यायिक बुध दैनिकले दैनिकमा जेएन सागरले लेखेको खबर छापिएको छ।
0: समुदाय स्तरमा स्वास्थ्य सेवा र जनचेतना विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो सेवा सुविधा र सामाजिक सुरक्षालाई व्यवस्थित गर्न सरकारसँग माग गर्नुभएको छ। लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्वयंसेवी रूपमा काम गर्दै आएका स्वयंसेविकाले योगदानको उचित मूल्याङ्कन गर्दै निवृत्त हुने समयमा सम्मानजनक सुविधा उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभएको हो। नेपाल स्वास्थ्य स्वयंसेवी संघ लुम्बिनी प्रदेश समितिले सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष विभिन्न माग तथा सुझाव पेश गर्दै महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता कायम गर्न आग्रह गर्नुभएको हो। संघका अनुसार स्थानीय तह अनुसार महिला स्वास्थ्य स्वयंसेविकाले पाउने सेवा सुविधा फरक फरक हुँदा समान जिम्मेवारी निर्वाह गर्ने स्वयंसेविका बीच असमानता देखिएको छ। संघले संघीय प्रदेश र स्थानीय सरकार बीच आवश्यक समन्वय गरी देशभर नै सेवा सुविधा तथा सामाजिक सुरक्षामा एकरूपता कायम गर्नुपर्ने माग गर्नुभएको छ। सेवा सुविधा व्यवस्थित गर्न स्वास्थ्य स्वयंसेविकाको माग शीर्षकमा नयाँ युवोध राष्ट्रिय दैनिकमा समाचार छापिएको छ।
1: डाङ्कु लमहीमा बस र अटो एक आपसमा ठोकिँदा हिजो 2 जनाको ज्यान गएको छ भने 3 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डाङ्का अनुसार हिजो दिउँसो 4:15 लमही नगरपालिका 3 मज्झ गाउँ स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत भालुवाङबाट लमहीतर्फ आउँदै गरेको लु पर 02001X0119 नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको लु पर 02001H1571 नम्बरको अटो एक आपसमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा परि अटोमा सवार प्युठानको सोरमारानी गाउँपालिका 3 हंसपुर घर भई हाल वडा नम्बर 5 हात्तीखाल बस्ने 20 वर्षीय संगीता सोमय मगरको 2 महिनेकी छोरी जेनिस सोमय मगर र उहाँका आमा 45 वर्षीय नमी सरा बरालको ज्यान गएको प्रहरीले जनाएको छ। उनीहरू दुवैजनाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार दुर्घटनामा परि अटोमा सवार सोरमारानी गाउँपालिका 5 पाखापानीका 33 वर्षीय जितबहादुर पल्ली मगर सोरमारानी गाउँपालिका 3 हंसपुर घर भई हाल वडा नम्बर 5 हात्तीखाल बस्ने 20 वर्षीय संगीता सोमय मगर र 9 बहिनी गाउँपालिका लबुलुङ निवासी 28 वर्षीय गोपाल अधिकारी घाइते भएका छन्। उनीहरू मध्ये संगीता सोमय मगरको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ। उनीहरूको लमै अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ। दुर्घटनापछि बस तथा अटो र

0: अटो चालक तथा बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ। लमैमा बस र अटो ठोकिँदा दुई महिने शिशु सहित दुई जनाको मृत्यु। तुलसीपुर खबर अनलाइनमा यो खबर प्रकाशित भएको छ। उता सल्यानको कुमाक गाउँपालिका दुई खारखोलामा फोर्स गाड़ी दुर्घटना हुँदा छ जना घाइते भएका छन्। हिजो दिउँसो सल्ली बजार चौरजारी सड़क खण्डमा रूकुम पश्चिमको सिमलीबाट नेपालगंज तर्फ जाँदै गरेको लु पर 01001J0878 नम्बरको फोर्स गाड़ी दुर्घटनामा परेको हो। सानी भेरी गाउँपालिका नौ रूकुम पश्चिमका 21 वर्षीय चालक रूपक डाङ्गीले चलाएको उक्त गाड़ीमा चालक सहित 7 जना सवार रहेका थिए। घाइतेहरूको अवस्था सामान्य भएको पनि प्रहरीले जानकारी दिएको छ। घाइते हुनेमा रूकुम पश्चिम 8B स्कूट नगरपालिका 1K 28 वर्षीय सुनिता बुढा, सानीभेरी गाउँपालिका 8K 44 वर्षीय रति बुढाथोकी, जजारकोटको बारेकोट गाउँपालिका 6K 20 वर्षीय विमला नेपाली, सोही स्थानकी 20 वर्षीय उजेरी सिंह, नलगाट नगरपालिका 10K 21 वर्षीय मीना सुनार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभएको छ। प्रकृति न्यूज डेस्कमा खबर रहेको छ।
1: राप्ती गाउँपालिका 4 मोरीघाट निवासी लक्ष्मी चौधरी खेतमा धान काट्न पस्ने हिम्मत गर्नुभएको छैन। पानी पर्ने क्रम नरोकिएपछि खेतमा पाकेको धान भित्र्याउन नपाएको उहाँले बताउनु भएको छ। पानी परिरहेको छ, कसरी काट्ने हो, कसरी भित्र्याउने हो, हिम्मत जुटेको छैन। उहाँले भन्नुभयो, आकाशमा बादल लाग्यो भने पनि चिन्ता लाग्छ। पानी पर्दा त झनै कस्तो हो कस्तो। धान भित्राउने गरी खेतमा पसेका किसानहरूले अहिले बेमौसमी वर्षाका कारण पूर्ण रूपमा धान भित्राउन पाइरहेका छैनन्। काट्ने बेला नै वर्षा भएपछि किसान खेतमा राम्रोसँग पस्न सकेका छैनन्। पाकेको धान खेतमै ढलेर पानीमा डुबेको छ। कतिपय खेतमा पानी जमेको छ भने ढलेको धान भिजेर कुहिने जोखिम बढेको छ। मौसम खुल्ने आशामा किसान धान काट्न पर्खिरहेका छन्। देउखरीको लमै, राप्ती गढ़वा, राजपुर क्षेत्रमा धानबालीमा वर्षा र हावाहुरीको असर देखिएको छ। कृषि ज्ञान केन्द्र दाङका अनुसार धानबालीमा करिब 10% क्षति पुगेको अनुमान छ। 95.97 हेक्टर जमीनमा लगाएको धानबालीमा असर परेको, जसबाट 22,60,000 रूपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। बेमौसमी वर्षाले त्रासमा किसान दशरथ घिमिरेले नयाँ युगबोध राष्ट्रिय दैनिकमा समाचार लेख्नुभएको छ।
0: दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज 24 गते हुन लागेको निर्वाचनमा उम्मेद्वारहरूले आफ्नो प्रचार प्रसारलाई तीव्र पारेका छन्। निर्वाचनको मिति नजिकै गर्दा उम्मेद्वारहरूले प्रचार प्रसारलाई तीव्र पार्दै लगेका छन्। निर्वाचनलाई लक्षित गर्दै साझा व्यवसायिक प्यानलले पनि आफ्नो प्रचार प्रसारलाई तीव्र पारेको छ। प्यानलका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार ध्रुव कुमार गहत राज सहितको टीमले आफ्नो उम्मेद्वारहरूको प्रचार प्रसारलाई तीव्र समेत पारेको छ। उम्मेद्वारहरू घोराईका विभिन्न क्षेत्रमा पुगेर उद्योगी, व्यवसायी र शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डा र प्रतिबद्धताबारे मतदाताहरूलाई जानकारी गराउँदै मत माग्न थालेका छन्। घर दैलो अभियानलाई उनीहरूले तीव्र समेत पारेका छन्। घर दैलो अभियानका क्रममा उनीहरूले व्यवसायका समस्या, चुनौती र आवश्यकताका बारेमा छलफल गर्दै उद्योग तथा व्यवसाय क्षेत्रको विकास, व्यवसायको हक हित संरक्षण र प्रभावकारी व्यावसायिक वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत जनाएका छन्। यस्तै अध्यक्ष पदका अर्का उम्मेद्वार नरेश कुमार श्रेष्ठले पनि प्रचार प्रसारलाई तीव्र पार्नु भएको छ। उहाँको नेतृत्वको टीमले पनि मतदाताहरूसँग भेटघाट कार्यक्रमलाई तीव्र पारेको बताइएको छ। निर्वाचनको मिति नजिकै जाँदा श्रेष्ठ नेतृत्वको प्यानलले व्यवसायी तथा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना प्रतिबद्धताहरू राख्ने गरेको पनि बताइएको छ। आजका पत्र पत्रिकाले यो खबर छापेका छन्।
1: दाङको देउखरी क्षेत्रबाट एक महिला विस्फोटक पदार्थ पटकासहित पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा राजपुर गाउँपालिका 3 करंगा खोला बस्ने 67 वर्षीय खिमा पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। पुनले घरमा अवैध रूपमा पटका राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गढ़वा र प्रहरी चौकी बेलाबाट खटिएको प्रहरी टोलीले खोज तलाशी गर्दा 4,19,500 रूपियाँ बराबरको विभिन्न किसिमका पटका सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका पुनमाथि विस्फोटक पदार्थ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रकृति न्यूज डेस्कमा खबर रहेको छ।
0: धान खेतीमा रोगको संक्रमण देखिएपछि बाँकेका किसानहरू चिन्तामा लगायतका खबरहरू अझै बाँकी नै छन्। आजको परिवेश सुन्दै गर्नुहोला।
2: किसानहरूका लागि खुशीको खबर,
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
2: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
0: यो छोटो विश्रामपछि आजको परिवेशमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। साउनको दोस्रो सातादेखि सल्यानको दारमा गाउँपालिकामा देखिएको स्क्रब टाइफसको संक्रमण अहिले जिल्लाका 9 स्थानीय तहमा फैलिएको छ। संक्रमणबाट दारमा गाउँपालिकामा 8 र छत्रेश्वरी गाउँपालिकामा 1 गरी हालसम्म 9 जनाको ज्यान गइसकेको छ भने 600 भन्दा बढ़ीमा संक्रमण देखा परेको पनि स्वास्थ्य कार्यालय सल्यानले जानकारी दिएको छ। संक्रमणको अवस्था, दर, बढ़ी प्रभावित क्षेत्र र रोग फैलिन सक्ने सम्भावित कारणबारे अध्ययन गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली सल्यान पुगेर अध्ययन गरिरहेको पनि जानकारी दिइएको छ। प्रकृति न्यूज डेस्कमा खबर रहेको छ।
1: बाँकीमा फल लाग्ने बेला धान खेतीमा रोगको संक्रमण देखिएपछि किसान चिन्तित भएका छन्। अचानक धान खेतीमा धानको बोट सुक्ने समस्या देखिएको डुडुवा गाउँपालिका 5 किसान अमर बुढाथोकीले बताउनुभयो। धानको पातमा साना खैरो हरियो पानीले भिजेको जस्ता थोप्ला देखिने र संक्रमण बढ़दै जाँदा धान सुक्दै जाने समस्या देखिएको छ। बुढाथोकीले भन्नुभयो, यसपटक धानको उत्पादन बढ़ने आशा गरे कोमा अहिले पाक्ने बेलामा रोगको संक्रमणले उत्पादन घट्ने उहाँको भनाइ छ। रोगबारे वडा कार्यालय र गाउँपालिका कृषि शाखामा जानकारी गराए पनि रोकथाममा लागि प्रयास नभएको उहाँको गुनासो रहेको थियो। बुढाथोकीको जस्तै समस्या नेपालगंज 19 सुइया गाउँका ललबा माउतको धान खेतीमा पनि देखिएको छ। फल लाग्ने बेलामा परेको भारी वर्षा र हावाहरूले ढलाएको धानमा अहिले रोगको पनि संक्रमण देखिएको उहाँले बताउनु भएको छ। धान खेतीमा रोगको संक्रमण देखिएपछि किसान चिन्तित, नयाँ युगोदय राष्ट्रिय दैनिकमा समाचार लेखिएको छ।
0: यस्तै मनसून नेपालबाट बाहिरिने क्रम शुरू भए पनि वर्षाको गतिविधि भने अझै पूर्ण रूपमा रोकिएको छैन। आज असोज 20 गते पनि पहाड़ी भूभागका धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। पश्चिमी वायु, स्थानीय वायु, पूर्वी नेपालमा कायम मनसूनी प्रणालीका साथै बंगालको खाड़ी र अरेबियन सागरबाट जलवायुसयुक्त वायु आइरहेकाले वर्षाको गतिविधि बढ़ेको मौसमविद डाक्टर विनोद पोखरेलले जानकारी दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर पोखरेलका अनुसार हिजोको तुलनामा आज र भोलि वर्षा हुने क्षेत्र र मात्रा धेरै हुने सम्भावना छ। मौसम विज्ञान विभागका अनुसार 1-2 दिन वर्षाका गतिविधिहरू जारी रहने पनि जनाइएको छ। विभागको महाशाखाका अनुसार केही क्षेत्रमा मौसम जारी रहने बताइएको छ। आगामी 3 दिनसम्म वर्षा जारी रहने बताइएको छ। खास गरी सुदूरपश्चिम, कर्णाली र तराईका मधेश र कोशी प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको जानकारी दिइएको छ। यस्तै गरी बितेको 12 घण्टाको अवधिमा कैलाली, बर्दिया र दाङमा वर्षा भएको पनि मापन गरिएको छ। सबैभन्दा धेरै वर्षा कैलालीको बलियामा 100.4 मिलिमिटर वर्षा भएको पनि बताइएको छ। यस्तै गरी बर्दियाको दौतालपुरमा 68.2 र दाङको जलकुण्डीमा 70.6 मिलिमिटर वर्षा भएको मापन गरिएको छ। कैलाली, बर्दिया र दाङमा भारी वर्षा, आज र भोलि पनि पानी पर्ने उज्य अनलाइन खबरमा यो खबर प्रकाशित भएको छ।
1: गैराती बागमती प्रदेशदेखि पश्चिमका धेरैजसो ठाउँमा पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कैलालीमा 100 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमालको थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागको एक दुई ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षा हिमपातको सम्भावना छ। साथै पहाड़ी भागमा केही ठाउँमा र तराईका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमतीदेखि पश्चिममा धेरैजसो ठाउँमा वर्षा, आज र भोलि पनि पानी पर्ने उज्यालोमा समाचार छापिएको छ।
0: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मनोनयन दर्ताको प्रक्रिया शुरू भएको छ। सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन मंगलबारको बन्द सत्रले पारित गरेपछि मनोनयन दर्ताको प्रक्रिया अगाडि बढ़ाइने तयारी भइरहेको छ। मतदाता नामावली प्रकाशन, नामावली उप दावी विरोध, दावी विरोध उप जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम हिजो नै सम्पन्न भएको पनि निर्वाचन समितिले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयन दर्ताको कार्यतालिका रहेको छ। आज अपरान्ह 4:30 बजे अन्तिम नामावली प्रकाशन, 4:30 बजेदेखि 5:30 बजेसम्म उम्मेद्वारी दरखास्तमा दावी विरोध तथा बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गर्ने कार्यसूची छ। त्यस्तै गरी असोज 21 गते अर्थात भोलि बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने र बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ भने असोज 21 गते अर्थात भोलि दिनभर प्रचार प्रसार गर्न पाइने गरी कार्यसूची तय भएको निर्वाचन समितिले जनाएको छ। कांग्रेसको नयाँ कार्य समितिका लागि आज मनोनयन दर्ता, अनलाइन खबरमा यो खबर प्रकाशित भएको छ।
1: र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी मंगसिर 16-27 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगितामा कर्णाली प्रदेशका अधिकांश जिल्लामा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। प्रतियोगितामा महिला तथा पुरूष विभिन्न विधासहित 32 खेल समावेश गर्ने भएको छ। प्रतियोगितामा 7 प्रदेश, 3 विभागीय टोली र गैर आवासीय नेपाली संघ एनआरएन सहित 11 टोलीका खेलाड़ी सहभागी हुनेछन्। आइतबार सुर्खेतमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगितामा समावेश गरिने खेल, प्रस्तावित खेल स्थल र तयारीका बारेमा जानकारी गराइएको थियो। राष्ट्रिय खेलकुद परिषद र कर्णाली प्रदेश खेलकुद विकास परिषदले प्रतियोगितामा निर्धारित समितिमै सम्पन्न गर्ने गरी तयारी अगाडि बढ़ाएको जानकारी दिएको छ। दशौं राष्ट्रिय खेलकुद मंगसिर 16-27 शीर्षकमा गोरक्षा राष्ट्रिय दैनिकले समाचार प्रकाशन गरेको छ।
0: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाई श्रोतालाई धन्यवाद दिँदै सहकर्मी विश्वनाथ केसीसँगै म लक्ष्मण विश्वकर्मा पनि बिदा हुन्छौं। नमस्कार।

0: जीवन अत्यन्त सुन्दर छ। कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन। त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौं, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौं। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
1: जनहितमा रेडियो प्रकृति

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खानेकुराहरू नखाऊ
2: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
3: हाम्रा सेवाहरू नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
2: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी ग लाइन तुलसीपुर दाङ फोन नम्बर 082-5206-1 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
6: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
7: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ
8: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 98-088-64-071
9: घर त बनाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
10: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
9: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
10: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
11: हामी कहाँ साल चिसो असना सासु चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
2: कञ्चनजङ्घा श्रमिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुन्द्रासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 98-578-23-894 98-478-14-894
12: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
13: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू:
15: दन्त परीक्षण तथा परामर्श सेवा,
14: दाँतको एक्सरे,
15: दाँत सफा गर्ने,
14: दाँत निकाल्ने,
15: दाँत भर्ने,
14: दाँतको जरादेखि उपचार गर्ने,
15: कृत्रिम दाँत लगाउने,
14: बच्चाहरूको दाँतको विशेष उपचार,
15: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
14: दाँतको कस्मेटिक उपचार,
15: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
16: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848404188।
17: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
18: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
17: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
19: हाम्रा सेवाहरू: फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
17: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
19: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
20: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
21: डाक्टरद्वारा उपचार हुने रोगहरू:
20: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
21: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
22: बिरामी चेक जाँच हुने मिति: कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
21: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
22: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
23: बचत गर्न सिकौ साथी, फजुल खर्च रोकौ।
19: यस्तै संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तफसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
22: मिति 2083 असोज 24 गते।
19: समय बिहान 11 बजे।
22: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर 5 दाङ।
19: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेष सदस्य ज्यूहरूलाई भोला प्रथाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
23: जम्मा गरे पाउँछ ब्याज, बचत बढ्दै जान्छ, उद्यम गर्न चाहे मात्र तुरुन्तै।
19: अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
22: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर 5 दाङ।
24: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू
0: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाकान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउन्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
24: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथरोग सेन्टर तुलसीपुर 5 कलाइन बिपी चोक दान फोन नम्बर 082-5201-03 र मोबाइल नम्बर 98-578-80-103।
0: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको सेवा हाम्रो।
1: हिमाल पहाड तराई हामी सबै नेपाली हौ, कोही छैनौ पराई।
3: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 MHz।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थायराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918। घरमा काम परेका बेला चाहिने खुकुरी खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पासी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
2: टेन्सन नगर्न बुढी, सल्यानमा 7 औं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, गरासी, चुलेसी, खुर्पा, आँची, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाप बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्द रहेछ।
1: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि प्रोपराइटर अजय धिक मोबाइल नम्बर 9846655452।
3: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9855720308।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
0: खुशीको खबर
1: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822186576।
6: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
7: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
8: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
9: डाक्टरद्वारा उपचार हुने रोगहरू
8: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
9: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
10: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
11: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
11: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
12: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
11: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, डाक दुखेर मर्न लागिसके म त गएसन्छ भन्नु भने
13: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
11: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
14: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टर्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
11: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
14: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
15: काश सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
16: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
17: के भो बोलादै, के गुनगुनाइरहेको?
16: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
17: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
16: यति सजिलै?
17: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
1: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
1: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
0: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
1: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
2: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
1: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
2: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ, प्रोपराइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 9847055565। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
0: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9745806011 र 9558740601।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
3: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
0: 10 बेड आईसीयू सेवा,
3: 10 बेड एनआईसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
3: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
3: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान, फोन 082-522-686 र 590-475।
4: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
5: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578207756।
6: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
7: डाक्टर द्वारा उपचार हुने रोगहरू:
6: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
7: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
8: बिरामी चेक जाँच हुने मिति: कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
9: नोट: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
8: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
10: बचत गर्न सिकौ साथी, खर्चुल खर्च रोकौ।
11: यस्तै संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तफसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
8: मिति 2083 असोज 24 गते।
11: समय बिहान 11 बजे।
8: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर 5 दाङ।
11: नोट: 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई भोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
10: जम्मा गरे पाउँछ ब्याज, बचत बढ्दै जान्छ, उद्यम गर्न चाहे मात्र तुरुन्तै।
11: अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
8: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था।

0: मेरा तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन

0: नमस्कार, बिहान 8 बजेको प्रकृति खबरमा म विस्मात केसीको तपाईँलाई हार्दिक स्वागत छ। तपाई यति बेला हामीलाई दाङ्रा आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ। प्रकृति खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट। चाडपर्वलाई मध्यनजर गर्दै दाङमा 9 स्थानमा यात्रु सहायता कक्ष स्थापना। देउखुरी क्षेत्रबाट अवैध पटका सहित एक महिला पक्राउ। भोटेकोशी विपद सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै कांग्रेसको नयाँ कार्य समितिका लागि आज मनोनयन दर्ता। र विदेश खबरमा अमेरिकी मध्यावधि निर्वाचनमा प्रतिस्पर्धा। खेल खबरमा सुर्खेतमा 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरमा हुने। अब प्रकृति खबर विस्तारमा। चाडपर्वलाई सहज र सुरक्षित यात्रा गराउने उद्देश्यले दाङमा 9 स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराईले संयुक्त रूपमा घोराई, तुलसीपुर, लमई, भालुवाङ, अमेलिया, हापुरे, कोइलाबास लगायतका स्थानमा सोमबार 9 स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार चाडपर्वका बेला सामाजिक सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले भोग्नुपर्ने समस्या समाधान गर्नेदेखि आवश्यक सहजीकरणका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो। दशैं तिहार र छठ पर्वको अवधिभर यात्रु सहायता कक्षमा सुरक्षाकर्मी नियमित रूपमा खटिने बताउनुभयो। चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत यात्रुका समस्या हल गर्न प्रहरीले सहजीकरण गर्ने उहाँहरूको भनाई थियो। घोराईको बस पार्कमा यात्रु सहायता कक्षको शुभारम्भ गर्दै दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेले यात्रु सहायता कक्षाले चाडपर्वमा सर्वसाधारणले सहज र सुरक्षित यात्रा गर्न सहयोग गर्ने बताउनु भएको छ। दाङको लोमैमा बस र अटो एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार दिउँसो करिब 3:50 बजे लमई नगरपालिका 3 मजगाउँ स्थित पूर्व पश्चिम राजमार्गमा भालबाङबाट लमईतर्फ आउँदै गरेको लु प्र 02001 ख 0119 नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको लु प्र 02001 ह 1571 नम्बरको अटो एक आपसमा ठोकिएका हुन्। दुर्घटनामा परि अटोमा सवार प्युठानको शर्मा रानी गाउँपालिका 3 हंसपुर घर भई हाल वडा नम्बर 5 हात्तीखाल बस्ने 20 वर्षीय संगीता सामै मगरकी 2 महिनाकी छोरी जेनिसा सोमै मगर र उहाँका आमा 45 वर्षीय नमिसरा बरालको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू दुवैजनाको उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभयो। प्रहरीका अनुसार दुर्घटनामा परि अटोमा सवार स्वरूमा रानी गाउँपालिका 5 पाखापानीका 33 वर्षीय जित बहादुर पल्ली मगर, शर्मा रानी गाउँपालिका 3 हंसपुर घर भई हाल वडा नम्बर 5 हात्तीखाल बस्ने 20 वर्षीय संगीता सामे मगर र नौवाहिनी गाउँपालिका लुबलुङ निवासी 28 वर्षीय गोपाल अधिकारी घाइते भएका छन्। दुर्घटनापछि बस तथा अटो र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिए घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। दाङको देउखुरी क्षेत्रबाट एक महिला विस्फोटक पदार्थ पटकासहित पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा राजपुर गाउँपालिका 3 करंगा खोला बस्ने 67 वर्षीय खिमापुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। पुनको घरमा अवैध रूपमा पटका राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी बेलाबाट खटिएको प्रहरी टोलीले खोजतलासी गर्दा 4,19,500 रूपियाँ बराबरको विभिन्न किसिमका पटकाहरूसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका पुनमाथि विस्फोटक पदार्थ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विपिन आचार्यले दाङको समग्र विकासका लागि पहल लिने बताउनु भएको छ। घोराईमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री आचार्यले जिल्लाको पूर्वाधार सहित समग्र विकासका लागि आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाउनु भएको हो। महामन्त्री आचार्यले टरीगाउँ विमानस्थल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाल संस्कृत विश्वविद्यालयको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो। यहाँका नागरिकलाई हरेक सेवा सुविधाको पहुँचमा पुर्याउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमै धेरै समस्याको समाधान खोज्न प्रयत्न गर्ने उहाँले बताउनुभयो। दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज 24 गते हुन लागेको निर्वाचनमा उम्मेद्वारहरूले आफ्नो प्रचार प्रसारलाई तीव्र पारेका छन्। निर्वाचनको मिति नजिकै गर्दा उनीहरूले प्रचार प्रसार अभियानलाई तीव्र बनाएका हुन्। सोही अनुरूप ध्रुव कुमार गहतराज नेतृत्वको साझा व्यवसायिक प्यानलले घोराईका विभिन्न क्षेत्रमा पुगेर उद्योगिक व्यवसायी तथा शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डा र प्रतिबद्धताबारे जानकारी गराउँदै मत मागिरहेका छन्। घरदैलो अभियानका क्रममा उम्मेद्वारहरूले व्यवसायका समस्या, चुनौती र आवश्यकताबारे छलफल गर्दै उद्योग तथा व्यावसायिक क्षेत्रको विकास, व्यवसायको हकित संरक्षण र प्रभावकारी व्यावसायिक वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस्तै नरेश कुमार श्रेष्ठ नेतृत्वको प्रजातान्त्रिक प्यानल मतदातासँगको भेटघाटमा व्यस्त भएको छ। निर्वाचन नजिकै जाँदा श्रेष्ठ नेतृत्वको प्यानलले व्यावसायिक तथा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डा र प्रतिबद्धताबारे जानकारी गराउँदै मत मागिरहेका छन्। यस्तै अनिल आचार्यको स्वतन्त्र प्यानलले आज घोराईमा प्रतिबद्धता घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ। तुलसीपुरमा सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि बजार क्षेत्रमा डिभाइडर राखिएको छ। ज्ञानज्योति फाउण्डेशन तुलसीपुरको सहयोग तथा ट्राफिक प्रहरी र नगर प्रहरीको सहकार्यमा तुलसीपुर बाहिनी चोकदेखि मदन आश्रित चोकसम्म डिभाइडर राखिएको छ। बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले 100 भन्दा बढ़ी डिभाइडरहरू राखिएको हो। तपाई अहिले बिहान 8 बजेको प्रकृति खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी ग लाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 97487061 र 98107180।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
7: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
8: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ।
7: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9843-27695 र 9810-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: विश्रामपछि प्रकृति खबरमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दैछ। संसदीय सचिवालयका अनुसार बैठक मंगलबार बिहान 9 बजे सिंहदरबार स्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्नेछ। बैठकमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय र भोटेकोशी त्रिशुली विपद सम्बन्धमा गृह मन्त्रालय पूर्वाधार विकास मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मनोनयन दर्ताको कार्यक्रम शुरू हुँदैछ। सभापति उपसभापति र कोषाध्यक्षको प्रतिवेदन मंगलबारको बन्द सत्रले पारित गरेपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ्नेछ। मतदाता नामावली प्रकाशन, नामावली उपर दावी विरोध उपर जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम सोमबार नै सम्पन्न भएको थियो। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयनको कार्यक्रम छ। अपरान्ह 4:30 बजे अन्तिम नामावली प्रकाशन, अपरान्ह 4:30 देखि साँझ 5:30 सम्म उम्मेद्वारी दरखास्तमा दावी विरोध तथा बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। विदेश खबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी 2 वर्षको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर 3 हुँदैछ। राष्ट्रपतिको नाम मतपत्रमा नरहे पनि कांग्रेसका दुवै सदन 36 राज्यका गवर्नर तथा हजारौं राज्य स्तरीय पदका लागि हुने निर्वाचनले उनको प्रशासनमा महत्वपूर्ण प्रभाव पार्नेछ। र खेल खबरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी मंगसिर 16-27 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगितामा कर्णाली प्रदेशका अधिकांश जिल्लामा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। प्रतियोगितामा महिला तथा पुरूषका विभिन्न विधासहित 32 खेल समावेश गर्ने भएका छन्। प्रतियोगितामा 7 प्रदेश, 3 विभागीय टोली र गैर आवासीय नेपाली संघ एनए सहित 11 टोलीका खेलाड़ी सहभागी हुनेछन्। आइतबार सुर्खेतमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगितामा समावेश गर्ने खेल, प्रस्तावित खेल स्थल र तयारी बारे जानकारी गराइएको हो। राष्ट्रिय खेलकुद परिषद र कर्णाली प्रदेश खेलकुद विकास परिषदले प्रतियोगितामा आधारित मितिमै सम्पन्न गर्ने गरी तयारी अघि बढ़ाएको जानकारी कर्णालीका सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले जानकारी दिनुभएको छ। प्रतियोगितामा करिब 6,500 खेलाड़ी सहभागी हुने अनुमान गरिएको छ। खेलाड़ीसँगै प्रशिक्षक, व्यावसायिक निर्णायक, प्राविधिक तथा अन्य पदाधिकारीको समेत सहभागिता रहनेछ। यिनै खबरहरूसँगै हामी प्रकृति खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबरका शीर्षकहरू फेरि एकपटक। चाडपर्वलाई मध्यनजर गर्दै दाङमा 9 स्थानमा यात्रु सहायता कक्ष स्थापना, देउखरी क्षेत्रबाट अवैध पटका सहित 1 महिला पक्राउ। भोटेकोशी विपद सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै कांग्रेसको नयाँ कार्य समितिका लागि आज मनोनयन दर्ता। र विदेश खबरमा अमेरिकी मध्यावधि निर्वाचनमा प्रतिस्पर्धा, खेल खबरमा सुर्खेतमा 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिरमा हुने। हस्त, बिहान 8 बजेको प्रकृति खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक मनोडिसीलाई धन्यवाद दिँदै म विस्मात के शिवनी बिदा हुन्छु। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
1: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
2: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847644683 र 9847864670 सेवा गर्ने मौका दिनुहोस्
3: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
1: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
2: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने गन्ध वासना थाहा नपाउने पिनास भएको नाकमा मासु फलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
2: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बाल रोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
1: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 0825219904
4: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
2: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
4: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा
6: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
5: 10 बेड आइसीयू सेवा
6: 10 बेड एनआईसीयू सेवा
5: 10 बेड एसडीयू सेवा
6: नर्मल डेलिभरी तथा सीएस सेवा
5: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्तीला केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान फोन 0825226686 र 590475
7: सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना
8: बचत गर्न सिकौ साथी फजुल खर्च रोकौ
3: यसै संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
7: मिति 2083 असोज 24 गते।
3: समय बिहान 11 बजे।
7: स्थान बीएसएफ पार्टी प्यालेस तुलसीपुर बाँसदान।
3: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेष सदस्य ज्यूहरूलाई भोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ। अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
7: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर पाँच दान।
8: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर तुलसीपुर दान। हाम्रा सेवाहरू:
2: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
8: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान, फोन नम्बर 082-5201-03 र मोबाइल नम्बर 98-578-80-103।
2: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
4: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
5: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
5: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
4: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
5: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847446683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के हुनु नि बाबु, डाक दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
6: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
8: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
9: हामी कहाँ उपलब्ध सेवाहरू,
10: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
8: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
9: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
11: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
12: खुसीको खबर,
13: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नभ

0: पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
1: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुल्सीपुर छ, घोराई रोड हात्तीखुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुल्सीपुर दाङ।
0: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
2: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
3: बचत गर्न सिकौ साथी, फजुल खर्च रोकौ।
4: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
2: मिति 2083 असोज 24 गते।
4: समय बिहान 11 बजे।
2: स्थान बीएसएफ पार्टी प्यालेस तुल्सीपुर 5 दाङ।
4: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई भोला प्रथाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
3: जम्मा गरी पाउँछ ब्याज, बचत बढ्दै जान्छ, उद्यम गर्न चाहे माग्दा तुरुन्तै।
4: अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
2: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड।

0: 爹爹，我的哥哥也天天忙着出门家里干去。
1: कुनै पनि पिसानी तथा बेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
2: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा बेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
1: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055 65। सधैं सेवा गर्ने मौका दिनुहोस्।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
4: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
5: डाक्टरद्वारा उपचार हुने रोगहरू
4: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
5: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
6: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
7: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
1: किसानहरूका लागि खुसीको खबर,
8: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
9: ओहो, ल पढ्नुहोस् त यो खबर। आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
10: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
9: त्यही त खै, यिनलाई चेत किन नआओला?
10: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
11: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं
2: खुशीको खबर
3: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
4: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9860879194 र 9822856576
2: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
5: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
6: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
7: हजुर हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
8: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
7: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720300
8: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
9: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं
10: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808864071
9: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
11: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
10: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
12: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
10: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601 मोबाइल नम्बर 9746080011 र 9858840601
2: खुसीको खबर
3: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
4: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ
10: मोबाइल नम्बर 9806879194 र 9822856576
2: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
13: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
11: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
14: हामी कहाँ उपलब्ध सेवाहरू:
15: दाँत निकाल्ने,
14: नयाँ दाँत राख्ने,
15: झिक्न नपर्ने गरी दाँत राख्ने,
14: दाँत भर्ने, दाँत सफा गर्ने,
15: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
14: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
16: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857972।
17: घर त बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
18: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
17: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
18: यसका बाजे लाटाले हान्डेल बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुचुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
19: हामी कहाँ साल, सिसो, असना, सालको चौक, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
20: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमराज चोक डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894, 9458714894।
21: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाईं सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबर का साथ जसको खस्रोपनले दिदिता घटाई भाडा चम्काउँछ अझ चिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
2: हर घरमा हिन्दी
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
4: सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना
5: बचत गर्न सिकौ साथी खर्चुल खर्च रोकौ
6: यसै संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ
4: मिति 2083 असोज 24 गते
6: समय बिहान 11 बजे
4: स्थान बीएसएफ पार्टी प्यालेस तुलसीपुर
6: नोट 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला प्रथाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ अध्यक्ष दिलाराम विष्ट सचिव दुर्गा प्रसाद शर्मा
4: एवं सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेड तुलसीपुर 5 दान
7: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना
8: डाक्टर द्वारा उपचार हुने रोगहरू
7: छारे रोग मिर्गी रोग बाख्रे रोग बेला बेलामा बेहोश हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने झस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
8: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला
4: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म
9: नोट सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि
10: विगत केही दिनदेखि लुम्बिनी प्रदेश अन्तर्गतका तराईका जिल्लाहरूमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट मोटरसाइकल चालक तथा पछाडि सवार व्यक्तिहरू नै गम्भीर घाइते तथा मृत्यु हुने गरेका कारण यस्ता सवारी साधनको दुर्घटनामा न्यूनीकरण तथा रोकथाम गर्न निम्न सावधानीका साथ सवारी चलाउनु हुन सम्पूर्ण मोटरसाइकल चालकहरूमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक अनुरोध गर्दछ
11: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाउने
10: सीट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने
11: हेलमेट तथा हेलमेटको फित्ता राम्रोसँग लगाउने,
10: चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनीले आफ्नो सवारी साधन नदिने तथा चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने,
11: लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाउने,
10: आफू यात्रा गर्ने स्थान सम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिने,
11: रातको समयमा सड़कमा छाडा पशु चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर मात्रै सवारी साधन चलाउने,
10: सड़कमा राखिएका सड़क संकेत चिन्हहरू हेरेर सवारी चलाउने,
11: बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिने,
10: सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ कि छैन भनेर चेक जाँच गरेर मात्रै सवारी चलाउने,
11: हतारमा सवारी नचलाउने तथा जथाभावी ओभरटेक नगर्ने,
10: तोकिएको निश्चित स्थानमा मात्रै सवारी रोक्ने तथा पार्किङ गर्ने,
11: ब्रेकिङ डिस्टेन्स राखेर मात्रै सवारी चलाउने,
10: सवारी साधन चलाउँदा मोबाइल फोनमा कुराकानी नगर्ने,
11: अन्य सवारी साधनसँग प्रतिस्पर्धा गरेर सवारी नचलाउने,
10: मोडिफाई गरेर सवारी साधन नचलाउने,
11: सवारी साधन चलाउँदा सड़कमा रहेका खाल्डा खुल्टीहरू तथा सड़कको अवस्था समेतलाई ध्यान दिएर चलाउने,
10: सवारी साधन दायाँ वा बायाँ मोड्नु परेमा साइड लाइटको सही प्रयोग गर्ने,
11: बाक्लो हुस्सु लागेको समयमा हेडलाइट बालेर बिस्तारै आफ्नो साइडबाट सवारी चलाउने,
10: र रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउने।
11: जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज द्वारा जनहितमा जारी सन्देश। सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
12: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
11: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान, फोन नम्बर 082-5201-103 र मोबाइल नम्बर 98-578-80-103।
12: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
13: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाईँ सँगसँगै

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
0: दन्त परीक्षण तथा परामर्श सेवा,
2: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
2: दाँत निकाल्ने,
0: दाँत भर्ने,
2: दाँतको जरादेखि उपचार गर्ने,
0: कृत्रिम दाँत लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
2: दाँतको कस्मेटिक उपचार,
0: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
5: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848840188।
6: जीवन अत्यन्त सुन्दर छ। कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन, त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौ, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौ। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
2: जनहितमा रेडियो प्रकृति।
7: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला, म त हैरान भइसके।
8: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
7: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू: फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
7: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
9: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ
2: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुन सुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 97485060011 र 98578406601।
0: किसानहरूका लागि खुसीको खबर,
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
0: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 0825104002 र मोबाइल नम्बर 98578239071।
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
2: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478446683 र 98478464770। सेवा गर्ने मौका दिनुहोस्।
6: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
7: बचत गर्न सिकौ साथी, फजुल खर्च रोकौ।
8: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
6: मिति 2083 असोज 24 गते,
8: समय बिहान 11 बजे,
6: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर 5 दाङ।
8: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला प्रथाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ। अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
6: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर 5 दाङ।
9: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
10: डाक्टरद्वारा उपचार हुने रोगहरू,
9: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, छस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
10: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
6: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
11: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
12: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ट्ज।
1: मेरी अम्मोइनी घट बनाए मांगे अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
2: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
1: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
2: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो छ यसका बाजे म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा
3: हामी कहाँ सार चिसौ असना सालको चौक झ्याल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
4: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरा चोक दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558723894 9478814894
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-5206-1 मोबाइल 97487-07-11 र 98-10-87-31-80
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
10: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
10: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857-20-756
11: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना
12: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ
11: मिति 2083 असोज 24 गते
12: समय बिहान 11 बजे
11: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर 5 दान
12: नोट 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ अध्यक्ष दिलाराम विष्ट सचिव दुर्गा प्रसाद शर्मा
11: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर 5 दान
13: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना
14: डाक्टरद्वारा उपचार हुने रोगहरू
13: छारी रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
14: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
11: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
15: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
0: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: 爷爷，我的哥哥也天天忙着唱歌，家里干。
1: 哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，
2: 我呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎
1: 呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，哎呀，
3: Orthodontics Dr. Niranjan Acharya, Oral Surgeon Dr. Hemantaraj Pathak, Endodontics Dr. Manisha Neupane, Dental Surgeon Dr. Karishma Bhattrai, Dental Surgeon Dr. Kritisha Manandhar Lagayat, Visheshagya Dr. Harudwara, Sampurna Dant Tatha Giza Sambandhi Samasyaharuko, Dainik Rupma Chek Jach, Bhairaheko Chha.
4: हामी कहाँ उपलब्ध सेवाहरू
5: मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बानबुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
3: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
4: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578335952
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा
8: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
7: 10 बेड आईसीयू सेवा
8: 10 बेड एनआईसीयू सेवा
7: 10 बेड एसडीयू सेवा
8: नर्मल डेलिभरी तथा सीएस सेवा
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान फोन 082-522-686 र 590-475
9: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
10: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना
11: डाक्टर द्वारा उपचार हुने रोगहरू
10: छारे रोग मिर्गी रोग बाख्री रोग बेला बेलामा बेहोश हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने झस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
11: बालो बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
12: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
13: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5, दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौ वन जोगाउ
2: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं
3: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808-64-071
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
4: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01 मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601
6: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्
4: हजुर हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ
6: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ प्रोप्राइटर दिनेश कुमार खड्का मोबाइल नम्बर 98-417-55-65 सधैँ सेवा गर्ने मौका दिनुहोस्
7: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना
8: बचत गर्न सिकौ साथी हजुर खर्च रोकौ
9: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तफसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ
7: मिति 2083 असोज 24 गते
9: समय बिहान 11 बजे
7: स्थान बीएसएफ पार्टी प्यालेस तुलसीपुर 5 दाङ
9: नोट 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोलाकर्ताद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ
8: जम्मा गरे पाउँछ ब्याज बचत बढ्दै जान्छ उद्यम गर्न चाहे
9: अध्यक्ष दिलाराम विष्ट सचिव दुर्गा प्रसाद शर्मा
7: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर 5 दान
10: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना
11: डाक्टर द्वारा उपचार हुने रोगहरू
10: छारे रोग मिर्गी रोग बाख्रे रोग बेला बेलामा बेहोस हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने झस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
11: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला
7: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म
3: नोट सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि

0: सकिन्छ? नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
3: हामी कहाँ उपलब्ध सेवाहरू?
5: दाँत निकाल्ने,
3: नयाँ दाँत राख्ने,
5: झिक्न नपर्ने गरी दाँत राख्ने,
3: दाँत भर्ने, दाँत सफा गर्ने,
5: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
3: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गनाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
6: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
5: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
7: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
5: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन?
7: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि पर्सुन ट्रेडर्स।
8: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा, प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209747। सेवा गर्ने मौका दिनुहोला।
9: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
10: डाक्टरद्वारा उपचार हुने रोगहरू,
9: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
10: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
11: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
12: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
13: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
14: बचत गर्न सिकौ साथी, फजुल खर्च रोकौ।
15: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
13: मिति 2083 असोज 24 गते।
15: समय बिहान 11 बजे।
13: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर 5 दान।
15: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
14: जम्मा गरे पाउँछ ब्याज, बचत बढ्दै जान्छ, उद्यम गर्न चाहे मात्र तुरुन्तै।
15: अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
13: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: दिउँसो तीन बजेको प्रकृति समय सन्देश धुम्रपान र मध्यपान जस्ता कुलत आजैदेखि छाडौं।

0: अहिले दिउँसोको 3 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय थप, बेलुकी छ बजेसम्म उम्मेद्वारी दर्ता, एमाले गर्यो 26 पेज लामो अन्तरपार्टी निर्देशन जारी। दशैंको यात्राका लागि अग्रिम टिकट बुकिङ आउँदो शुक्रबारदेखि खोल्ने निर्णय, लामो दूरीका गाड़ीमा दुईजना चालक अनिवार्य राख्नुपर्ने। विपदका कारण देशभर पूर्वाधार संरचनामा मात्रै 2 खर्ब 27 अर्बको क्षति, आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण। अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयर्कमा आपतकाल घोषणा। र भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीतले राजीनामा दिइन्। नेपाल खबरमा अब पूरा खबर। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय थप भएको छ। नयाँ केन्द्रीय कार्य समिति चयनका लागि मनोनयन दर्ताको काम चलिरहेको छ। आज बेलुकी 6 बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता गर्न सक्ने कांग्रेसले जनाएको छ। महाधिवेशनका लागि 7,114 जना प्रतिनिधिको अन्तिम मतदाता सूचीमा समावेश भएका छन्। आज मनोनयन दर्ता सकिएपछि निर्वाचन समितिले भोलि उम्मेद्वारको नामावली प्रकाशन गर्ने तयारी छ। त्यसपछि दावी विरोध, उम्मेद्वारी फिर्ता र अन्तिम उम्मेद्वारको सूची प्रकाशन लगायतका प्रक्रिया अघि बढ़नेछ। बन्द सत्रले पार्टीको संशोधित विधान समेत पारित गरेको छ। संशोधित विधान अनुसार कांग्रेसको केन्द्रीय कार्य समिति 167 सदस्यबाट बढ़ाएर 297 सदस्यीय बनाएको छ। यसबाट कांग्रेसमा 80 क्लस्टरबाट केन्द्रीय कार्य समिति चयन हुने भएका छन्। यसैबीच यता नेकपा एमाले फागुन 21 को चुनावी हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा लिन नहुने निष्कर्षसहित अन्तरपार्टी निर्देशन जारी गरेको छ। तेस्रो केन्द्रीय कमिटि बैठकपछि 26 पेजको निर्देशनमा चुनावी हारलाई पार्टीको आन्तरिक कमजोरी, बाह्य वातावरण, डिजिटल आक्रमण, समयको मनोविज्ञान र चुनावी अवस्थाको संयुक्त परिणामका रूपमा विश्लेषण गरिएको छ। ओलीले अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवार स्वीकार गरे पनि अहिले नेतृत्वबाट भाग्ने वा दोषारोपण मा अल्झिने समय नभएको बताउनु भएको छ। अन्तरपार्टी निर्देशनको भाषाले ओलीले तत्काल अध्यक्ष पद नछोड्ने समेत संकेत गरेको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट आउँदो शुक्रबार असोज 23 गतेदेखि खुला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागमा आज सरकारवाला बीचको बैठकले यस्तो निर्णय गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले उज्यालोलाई जानकारी दिनुभयो। यस वर्षको दशैंमा झण्डै 10 लाख मानिसले काठमाडौँ उपत्यका छाड्ने अनुमान छ। बैठकले यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न महत्वपूर्ण निर्णय पनि गरेको महासंघका अध्यक्ष सिटौलाले बताउनुभयो। अब लामो दूरीका गाड़ीमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सुरक्षित यात्रा र राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदान प्रदान गर्न केन्द्रीय सूचना केन्द्र संचालनमा ल्याउने समेत निर्णय भएको छ। यसै दशैं नजिकैसँगै भारतबाट घर फर्कने नेपालीको चाप बढ़ेको छ। भारतसँग पश्चिम नेपाल जोड्ने नेपालगंज जमुनाहा नाकामा यात्रुको चाप बढ़ेको छ। इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईका अनुसार पछिल्लो 5 दिनमा 50,000 भन्दा धेरै नेपाली जमुनाहा नाका हुँदै नेपाल आएका छन्। दैनिक 10,000 भन्दा धेरै मानिस भारतबाट घर फर्किरहेको उहाँको भनाई छ। पछिल्लो विनाशकारी बाढ़ी, पहिरो तथा जलवायुजन्य विपदका कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा 2 खर्ब 27 अर्ब रूपियाँ बराबरको क्षति पुगेको छ। सरकारले विपदबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण तथा पुनस्थापनाका लागि तत्काल 63 अर्ब रूपियाँ आवश्यक पर्ने जनाएको छ। सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भटेकोशी त्रिशूली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले विपदबाट भएको क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्नुभयो। सचिव मैनालीका अनुसार सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको छ। 7,570 निजी र 48 सार्वजनिक भवनमा गरी 1 खर्ब 3 अर्ब 54 करोड़ रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। यस्तै सड़क सञ्जालमा 20 अर्ब, मोटरेबल पुलमा 13 अर्ब 80 करोड़, झलंगे पुलमा 2 अर्ब 65 करोड़ तथा खानेपानी र सरसफाई क्षेत्रमा 87 अर्ब 87 करोड़ रूपियाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ। यसैबीच गएको भदौ 10 गते आएको विनाशकारी रसुवा बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धि दर आर्थिक वर्ष 83-84 सुस्त भई 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुनर्निर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र बाधक मुख्य बाधक बन्ने उल्लेख गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान फोन नम्बर 0825206601, मोबाइल 97487071 र 98107381।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
8: तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0 56 4 94 3 33 4 93 5 55।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ महानगरपालिका 4 रहेको 112 रोपनी जग्गा नेपाल सरकारको नाममा आएको छ। सार्वजनिक तथा सरकारी जग्गा छानबिन तथा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग 2052 सालको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा यो जग्गा सरकारको नाममा आएको हो। रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्न सिफारिश गरेका जग्गा मध्ये यो क्षेत्रफलको जग्गा सरकारको नाममा दाखिला गर्ने कार्य भूमि प्रशासन कार्यालय दिल्ली बजारले सम्पन्न गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरेका कित्ताबाट अतिक्रमित भनिएका क्षेत्रफल एकमुष्ट कट्टा गरी सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढ़ाएको हो। ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्रै बिक्री वितरणको व्यवस्था गर्न माग गरेको छ। नेपालमा खाना पकाउने ग्यासको अभाव बढ़दै गएको र उपभोक्ताले शास्ति खेप्नु परेको भन्दै महासंघले आज नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो। महासंघका अध्यक्ष ज्ञानेश्वर अरियालले बजारमा आवश्यकताभन्दा बढ़ी सिलिण्डर हुनु नै ग्यास अभावको मुख्य कारण रहेको बताउनु भएको छ। तर ग्यास उद्योगले 2,500 देखि 2,700 रूपियाँसम्म लिएर नयाँ सिलिण्डर बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ। अब विदेशको खबर। अमेरिकाको न्यूयर्कमा दादुराको प्रकोप बढ़ेपछि राज्यभर आपतकाल घोषणा भएको छ। न्यूयर्कका गवर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढ़ेपछि आपतकाल घोषणा गर्नुभएको चीनिया समाचार संस्था सिन्वाले जनाएको छ। यस वर्ष न्यूयर्कमा अहिलेसम्म 108 जनामा दादुरा पुष्टि भएको छ। तीमध्ये 92 जना जुलाई 15 संक्रमित भएका हुन्। धेरैजसो संक्रमित कम खोप लगाएका ग्रामीण क्षेत्रका मानिस रहेका छन्। न्यूयर्क शहरमा पनि 7 जनामा दादुरा पुष्टि भएको छ। छिमाकी राज्य पेन्सिल्भेनियामा पनि दादुराको संक्रमण बढ़िरहेको छ। त्यहाँ यस वर्ष अहिलेसम्म 39 जिल्लामा 1004 जनामा दादुरा पुष्टि भएको खबरमा उल्लेख छ। दादुरासँग सम्बन्धित 5 जनाको ज्यान गएको छ। न्यूयर्क सरकारले दादुरा विरूद्धको खोप लगाउन अनुमति पाएका स्वास्थ्य कर्मीको संख्या बढ़ाएको छ। साथै नागरिकलाई स्थानीय क्षेत्रमा दादुराको जोखिमबारे जानकारी दिन विशेष सूचना प्रणाली संचालनमा ल्याएको छ। घोषणा गरेका आपतकाल आउँदो नोभेम्बर 4 लागू हुने भनिएको छ। अब खेल खबर। भारतीय महिला क्रिकेट टोलीकी लामो समयदेखि कप्तान रहँदै आएकी हरमनप्रीत कौरले कप्तानीबाट राजीनामा दिएकी छन्। 37 वर्षीय कौरले अन्तर्राष्ट्रिय क्रिकेटका 3 फर्म्याटको कप्तानबाट राजीनामा दिएकी हुन्। उनको नेतृत्वमा भारतले गएको वर्ष घरेलु मैदानमा पहिलो पटक आईसीसी महिला एक दिवसीय विश्वकपको उपाधि जितेको थियो। जापानमा भएको विश्व संस्करणको एसियाली खेलकुदमा भारतलाई स्वर्ण पदक जिताएको 2 हप्तापछि कौरले आज सामाजिक सञ्जाल मार्फत कप्तानी छाडेको बताएकी हुन्। सन् 2016 जिम्मेवारी सम्हालेपछि उनी 1 दशक भन्दा धेरै समयसम्म T20 टोलीको कप्तानमा रहेकी थिइन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय थप, बेलुकी 6 उम्मेद्वारी दर्ता। एमाले गर्यो 26 पेज लामो अन्तरपार्टी निर्देशन जारी। दशैंको यात्राका लागि अग्रिम टिकट बुकिङ आउँदो शुक्रबारदेखि खोल्ने निर्णय। लामो दूरीका गाड़ीमा 2 चालक अनिवार्य राख्नुपर्ने। विपदका कारण देशभर पूर्वाधार संरचनामा मात्रै 2,27,00,000,000,000,000 क्षति। यस वर्ष आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण। अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयर्कमा आपतकाल घोषणा। र भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीतले राजीनामा दिइन्।
11: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बेलुका 7 शनिबार बिहान 7 दिउँसो 12 थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822856576।
13: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
14: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
15: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
16: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
17: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 उत्तरतर्फ तुलसीपुर दाङ।
16: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
0: विश्व हिन्दू परिषदले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सुरक्षा तथा अनुगमन प्रणाली सुदृढ बनाउन माग गरेको छ। मन्दिरको धार्मिक परम्परा, आस्था, संस्कार तथा विशिष्ट पूजा पद्धतिको संरक्षण र सम्मानका लागि आवश्यक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन परिषदले आग्रह गरेको छ। पछिल्लो समय सार्वजनिक भएका भिडियोप्रति ध्यान आकर्षण भएको जनाउँदै परिषदले धार्मिक स्थलको मर्यादा र प्रचलित नियम तथा परम्पराको सम्मान हुने गरी व्यवस्थापन गर्नुपर्नेमा जोड़ दिएको छ। आकर्षक तलबको प्रलोभनमा पारेर विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ तारकेश्वर नगरपालिका 5 बस्ने 33 वर्षीय दिपेन्द्र दाहाल, धादिङका 27 वर्षीय रमेश दनै, बागलुङका 26 वर्षीय युवराज रिजाल, रोल्पाका 50 वर्षीय वीरसिंह बाठा रहेका छन्। दिपेन्द्रले स्पेन पठाइदिने भन्दै तीनजनाबाट 35,94,000, रमेशले रोमानिया पठाइदिने भन्दै एकजनाबाट 2,00,000, युवराजले न्यूजील्याण्ड पठाइदिने भन्दै एकजनाबाट 4,00,000 र वीरसिंहले बेलायत पठाइदिने भन्दै एकजनाबाट 16,78,000 रूपियाँ लिएर सम्पर्कविहीन भएका थिए। यस्तै काठमाडौँको गोकर्णेश्वर नगरपालिका 9 जगदोल पानी ट्याङ्कीबाट लागौसत सहित खोटाङको दिक्तेल, रूपाकोट मजुवागढी नगरपालिका 13 19 वर्षीय डबाङ सोनाम शेर्पा पक्राउ परेका छन्। परिप्रभा गोकर्णबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो। यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका 5 टिकाथलीबाट लागौसत सहित त्यही ठाउँका 29 वर्षीय रवि खड्का सहित दुईजना पक्राउ परेका छन्। परिचौकी टिकाथलीबाट खटेको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। दशैंको अग्रिम टिकट बुकिङ आउँदो शुक्रबारदेखि खोल्ने निर्णय, लामो दूरीका गाड़ीमा दुईजना चालक अनिवार्य। काठमाडौँ महानगरले पुस्तकालय सञ्चालन गर्दै पठन संस्कृति बढ़ाउने उद्देश्य, र विदेश पठाइदिने भन्दै ठगी गर्ने चारजना पक्राउ। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
18: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
19: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफ्ले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
19: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
18: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान, फोन नम्बर 082-5206-1, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
13: खुशीको खबर,
11: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 98-680-79-194 र 98-22-81-56-76।
13: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
14: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
19: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
16: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
17: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
16: जुन सुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-06-11 र 98-578-40-601।
13: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
20: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाछिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
13: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
20: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
13: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
14: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904। के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
21: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
14: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
21: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
14: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5, राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
21: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
22: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
23: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
22: मेरी आमोइनी, तुलसीपुर उपमहानगरपालिका, वडा नम्बर 6, गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
23: यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे। म चाहिँ गुटुङटुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
24: हामी कहाँ साल, सिसो, असना, सालको चौक, झाल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
25: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6, गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9857823894, 9848814894।
26: सधैँभरि गर्मी बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी, बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
27: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने, यात्रा तय गरौ।
26: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली, बस पार्क रोड, बाइपास नेपालगञ्ज 4, बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर, नासिक, मुम्बई, पुना, कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, देहरादून, चण्डीगढ, सोलन, सिमला, डियो, कोटखाई, लेह, लद्दाख, बेङ्गलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरिएको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
27: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टीवी, रिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
1: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072279। दाङ तुल्सीपुरका लागि तारा सुनार 98206796। र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 7498065295 र सिर्जना परिया 96994938695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: आशा आफ्नो कर्तव्य हमार यी हो मैंगर जनतनक एकठो आवाज
6: नेपालको पहिलो बाटारो मैत्री सामुदायिक रिरी रिरी प्रकृति एफएम 93.4 MHz ओ www.radioprakriti.com अनलाइन मसे एकसँग
8: सुन चिन भुलाइदिए।

0: കൃഷ്ണന്റെ ഇന്ത്യ ചെറിയ വർക്കത്തെ ഏറ്റവും തിന്നുന്ന ജാതികാരി
1: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
2: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 गलाइन दाङ।
1: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98-578-20-756।
3: मेरी आमोइनी घट बोलाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
4: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
3: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
4: यसका बाजे लाटाले हानेर बारीका पाँच आमा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
5: हामी कहाँ साल सिसो असना सालको चौका झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
6: कञ्चनजङ्घा श्रमिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 98-578-23-894 98-478-14-894।
7: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
9: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
10: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
11: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
10: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 98-578-20-308।
11: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
12: आशा अपना कर्तव्य हमार ई हो मैंगर जनतनक एकठो आवाज
13: नेपालक पहिलो बाटा र मैत्री सामुदायिक रिरी रिरी प्रकृति एफएम 93.4 मेगाहर्ज ओ www.radioprakriti.com अनलाइन मध्ये एकसँग
14: सुन चिन भुलै।

0: ಸಂತೋಷದಿಂದ ಇರಿಯ ಬರ್ಕತೆ.
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा.
2: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट. सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ.
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता. रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान. फोन 082-522-686 र 590-475.
3: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ. नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि. मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो. सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ.
5: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्. यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ.
6: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै. सञ्चालक बुद्धिराज पौडेल. मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00. एकपटक सेवा गर्ने मौका दिनुहोस्.
7: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ.
8: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्. साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ.
7: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ. प्रोप्राइटर पदम बहादुर नेपाली. मोबाइल नम्बर 98-578-20-756.
9: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ. आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन.
10: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल.
11: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ. साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ.
12: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
11: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चर्चाको घरमा तुलसीपुर दाङ. प्रोप्राइटर हरिबिक. सम्पर्क मोबाइल 98-578-20-308.
12: सधैँ सेवा गर्ने अवसर दिनुहोस्.
13: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ.
11: हाम्रा सेवाहरू:
14: दन्त परीक्षण तथा परामर्श सेवा,
11: दाँतको एक्सरे,
14: दाँत सफा गर्ने,
11: दाँत निकाल्ने,
14: दाँत भर्ने,
11: दाँतको जरादेखि उपचार गर्ने,
14: कृत्रिम दाँत लगाउने,
11: बच्चाहरूको दाँतको विशेष उपचार,
14: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
11: दाँतको कस्मेटिक उपचार,
14: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार.
15: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ. मोबाइल नम्बर 98-578-25-188 र 98-478-40-188.

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: अपरान्ह 4 बजेको प्रकृति समय सन्देश बोट बिरुवा लगाऊ पर्यावरण जोगाऊ
2: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
3: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छदै छ नि अवतार टेक्नोलोजी हो
2: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एण्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9848733923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
4: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
5: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
2: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001 मोबाइल नम्बर 9747806011 र 9855804601
7: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्
2: हजुर हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ
7: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ प्रोप्राइटर दिनेश कुमार खड्गा मोबाइल नम्बर 9847055565 सधैँ सेवा गर्ने मौका दिनुहोस्
8: सधैँभरि घरमै बसेर पनि हुँदैन यहाँ केही रोजगारी पनि छैन यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन के गर्ने होला
9: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एण्ड ट्राभल्स साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि अब किन ढिला गर्ने यात्रा तय गरौँ
8: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एण्ड ट्राभल्स प्राली बस पार्क रोड बाइपास नेपालगञ्ज 4 बाँकी हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर नासिक मुम्बई पुना कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ त्यसै गरी हरिद्वार देहरादून चण्डीगढ सोलन सिमला डियो कोटखाई लेह लद्दाख बेंगलोर हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ तपाईँको यात्रा हाम्रो कर्तव्य
9: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा टिभी डिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ
10: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 9702779290 दाङ तुलसीपुरका लागि तारा सुनार 9820776940 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 7498065295 र सिर्जना परिया 9694438695 एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला
11: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
11: हामी कहाँ उपलब्ध सेवाहरू?
12: दाँत निकाल्ने,
11: नयाँ दाँत राख्ने,
12: झिक्न नपर्ने गरी दाँत राख्ने,
11: दाँत भर्ने, दाँत सफा गर्ने,
12: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
11: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
7: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857972।
5: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
13: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
13: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
5: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
13: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
9: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
14: यस्तै संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य जीवहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
9: मिति 2083 असोज 24 गते।
14: समय बिहान 11 बजे।
9: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर 5 दान।
14: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
15: जम्मा गरे पाउँछ ब्याज, बचत बढ्दै जान्छ, उद्यम गर्न चाहे माग्दा तुरुन्तै।
14: अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
9: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर 5 दान।
16: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
17: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउन्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
16: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कल लाइन बीपी चोक दान, फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
17: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
18: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
19: तपाईँ सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: किसानहरूका लागि खुसीको खबर।
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971।
3: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के भन्नु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कोही गए सन्च हुन्न भने
6: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिप्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98631-17600 र 98578-35952।
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
0: खुसीको खबर। तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-9918।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: मेरी आमोइनी घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
4: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
3: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
4: यसका बाजे लाटाले हाँडेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुचुङ चुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
5: हामी कहाँ साल चिसो असना सालको चौका झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
6: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका छ गुमरासोक डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9558723894, 9458874।
7: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज, तपाईं सँगसँगै

0: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको घरको काम पनि कहिल्यै नसकिने भयो।
1: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
0: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन।
1: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि परसुन ट्रेडर्स।
2: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
4: खुशीको खबर,
5: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 98680-79194 र 98-22-81-56-76।
6: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
7: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
8: किन पिर गरेकी नानी, जाउँ मसँग सुपथ मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
9: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
10: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
9: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578-20-300।
10: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
11: ओहो, ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ होइन? यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र? खै,
12: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
11: त्यही त, खै यिनलाई खेत किन नआओला?
12: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
13: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 5 बजेको प्रकृति समय सन्देश वन जंगलमा जडीबुटी खेती गरौं
2: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्
3: हजुर हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ
2: सम्पर्क पवन तेल मिल त्रोसिपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ प्रोप्राइटर दिनेश कुमार खड्गा मोबाइल नम्बर 9847055565 सधैं सेवा गर्ने मौका दिनुहोस्
4: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं
5: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9088864071
6: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनि जिद्दीदा घटाई भाँडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध हर घरमा हिन्दी
7: खुशीको खबर
8: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
9: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822186576
7: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
2: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ हाम्रा सेवाहरू
10: बाथ तथा नसा रोग महिला तथा प्रसूति सेवा नवजात शिशु तथा बाल रोग नाकान घाँटी मुटु मृगौला कलेजो सुगर थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड एक्सरे प्रयोगशाला परीक्षण फार्मेसी परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ
2: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103
10: नेशनल बाथ रोग सेन्टर स्वास्थ्य तपाईँको सेवा हाम्रो
11: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको घरको काम पनि कहिल्यै नसकिने भयो
12: होइन बुढी किन एक्लै गनगन गर्दैछौ तिमीलाई के भयो र
11: किन गनगन नगर्नु त बुढा चाडपर्व पनि आइसक्यो घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई उता मङ्सिरमा बहिनीको पनि बिहे छ एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन
12: त्यसको लागि किन चिन्ता गर्छौ हाम्रै तुलसीपुरमा छँदैछ नि पर्सुन ट्रेडर्स
2: हजुर हामी कहाँ विभिन्न डिजाइनका साडी धोती ब्लाउज कुर्ता सुरुवाल स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चौक दान गणेश डेरी को छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 082-520-947 सेवा गर्ने मौका दिनुहोला।
13: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थायराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
14: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
15: बचत गर्न सिकौ साथी, खर्चुल खर्च रोकौ।
16: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
14: मिति 2083 असोज 24 गते।
16: समय बिहान 11 बजे।
14: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर 5 दान।
16: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेष सदस्य ज्यूहरूलाई गोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ। अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
14: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर 5 दान।
17: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
18: डाक्टर द्वारा उपचार हुने रोगहरू
17: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
18: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
14: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
19: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
2: स्कूल कलेज बिहे पार्टी वा स्पोर्टका लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
20: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98-75-20-756।
21: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
22: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: लुगा लगाऊ गाड़ी चढ़ने ठाउँसम्म जाऊ, गाड़ी चढ़ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भो बोलादै के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु बाबु, डाक दुखेर मर्न लागिसके म त भन्ने।
3: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिस्ट डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
8: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
9: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
10: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
11: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
10: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578720300।
11: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
12: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्सको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
6: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: Yeriye korkutu yetim tümün bütünlü yardım kaç.
1: Meri amoyini. गत बनाए छस मांगे अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरे साह्रै गाह्रो पो छ त
2: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
1: यसका बाजे लाटाले हानेर बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे म चाहिँ गुटुङटुङ दगुरेर गए अहिले भटक कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा
3: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
4: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरा चोक डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558723894 9478814894
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हारजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र सोचे तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206001 मोबाइल 9747070611 र 9810871380
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
10: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला
11: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ
12: हजुर तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल विभिन्न प्रजातिका फलफुलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालिकको काम पनि गरिन्छ थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9435-27695 र 9910-12-60-00 एकपटक सेवा गर्ने मौका दिनुहोस्
13: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने

0: अब चिन्ता नलिनुहोस्।
1: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
0: हामी कहाँ उपलब्ध सेवाहरू:
2: दाँत निकाल्ने,
0: नयाँ दाँत राख्ने,
2: झिक्न नपर्ने गरी दाँत राख्ने,
0: दाँत भर्ने, दाँत सफा गर्ने,
2: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
0: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गनहाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856384443 र 9810857772।
1: घरमा काम परेका बेला चाहिने खुकुरी खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
3: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाँफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
1: कल्याणी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि। प्रोपराइटर अजय दिक। मोबाइल नम्बर 9846655452।
3: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
1: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोपराइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 9847055065। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
4: सधैँभरि घरमै बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी, बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
5: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स। साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने? यात्रा तय गरौ।
4: हाम्रा सेवाहरू: श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली, बस पार्क रोड, बाइपास नेपालगञ्ज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर, नासिक, मुम्बई, पुना, कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, देहरादून, चण्डीगढ, सोलन, सिमला, डियो, कोटखाई, लेह, लद्दाख, बेंगलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
5: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टीभी, रिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
6: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 9702779900। दाङ तुलसीपुरका लागि तारा सुनार 9820776640 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 7498065295 र सिर्जना परिया 9694386595। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 MHz।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग

0: नमस्कार, बेलुकी छ बजेको प्रकृति खबरमा सहकर्मी विश्वनाथ केसीसँगै म लक्ष्मण विश्वकर्माको तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ यति बेला हामीलाई दाङ र आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट र विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ।
1: प्रकृति खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट।
0: दाङका दुईवटा सामुदायिक वनबाट तीनवटा अवैध भरुवा बन्दुक फेला। देउखुरीबाट 67 वर्षीय महिला विस्फोटक पदार्थ पटका सहित पक्राउ।
1: चाडपर्वलाई लक्षित गर्दै दाङका 9 स्थानमा यात्रु सहायता कक्ष स्थापना। दाङ जिल्ला उद्योग वाणिज्य संघको उम्मेद्वारहरू प्रचार प्रसारमा तीव्रता।
0: र विदेश खबरमा अमेरिकामा दादुराको संक्रमण बढ्दो। खेल खबरमा हर्मन पीड़ित भारतीय महिला क्रिकेट टोलीको कप्तानी छोडिन्।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब प्रकृति खबर विस्तारमा।
0: चाडपर्व नजिकीयसँगै सहज र सुरक्षित यात्रा गराउने उद्देश्यले दाङका 9 स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराईले संयुक्त रूपमा घोराई, तुलसीपुर, लमई, भालुवाङ, अमेलिया, हापुरे र कोइलावास लगायतका स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार चार पर्वका बेला सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले भोग्नुपर्ने समस्या समाधान गर्नेदेखि आवश्यक सहजीकरणका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो। दशैं, तिहार र छठ पर्वको अवधिभर यात्रु सहायता कक्षहरूमा सुरक्षाकर्मी नियमित रूपमा खटाइने पनि उहाँले बताउनु भएको छ। चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत यात्रुका समस्या हल गर्न प्रहरीले सहजीकरण गर्ने उहाँको भनाई छ। घोराईको बस पार्कमा यात्रु सहायता कक्षको शुभारम्भ गर्दै दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेले यात्रु सहायता कक्षले चाडपर्वमा सर्वसाधारणले सहज र सुरक्षित यात्रा गर्न सहयोग पुग्ने बताउनु भएको छ। चाडपर्वको समयमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म यात्रा गर्न सँगै बस पार्कमा भीड़भाड़ भएको समयमा भीड़भाड़लाई समेत न्यूनीकरण गर्ने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको उहाँले बताउनु भएको छ। साथै भीड़भाड़ हुने क्षेत्रहरूमा चोरीका घटना समेत हुन सक्ने भन्दै यसतर्फ नागरिक स्वयं सचेत हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ।
1: दाङको देउखुरी क्षेत्रबाट एक महिला विस्फोटक पदार्थ पटकासहित पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा राजपुर गाउँपालिका 3 करंगा खोला बस्ने 67 वर्षीय खिमा पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। पुनको घरमा अवैध रूपमा पटका राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी बेलाबाट खटिएको प्रहरी टोलीले खोज तलासी गर्दा 4,19,500 रूपियाँ बराबरको विभिन्न किसिमका पटकाहरू सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका पुनमाथि विस्फोटक पदार्थ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको परले जानकारी दिएको छ।
0: यसैबीच दाङको दुईवटा सामुदायिक वनबाट परले तीनवटा अवैध भरूवा बन्दुक फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डीएसपी डाक्टर हेमबहादुर केसीका अनुसार बंगालाचुली गाउँपालिका वडा नम्बर 8-5 पोखरी स्थित न्यू कालिका सामुदायिक वन क्षेत्रबाट दुईवटा र लमै 9 तेलिया स्थित आमखोली सामुदायिक वन क्षेत्रबाट एउटा अवैध भरूवा बन्दुक फेला परेको हो। विशेष सूचनाको आधारमा प्रहरी चौकी हाँसीपुरबाट खटिएको टोलीले न्यू कालिका वन र अस्थायी प्रहरी पोस्ट रिहारबाट खटिएको टोलीले आमखोली वनबाट बन्दुक फेला पारेको उहाँले जानकारी दिनुभएको छ। पछिल्लो समय जिल्लामा प्रहरीले अवैध भरूवा बन्दुकको खोजी कार्यलाई तीव्र समेत बनाएको छ। यस्तै दाङ प्रहरीले फरार प्रतिवादीहरूलाई पक्राउ गरेको समाचार पनि छ। प्रहरीका अनुसार विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरारको सूचीमा रहेका 22 जनालाई पक्राउ गरिएको छ। प्रहरीको निगरानी गर्ने क्रममा बितेको एक हप्ताको अवधिमा उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको डीएसपी केसीले जानकारी दिनुभएको छ। यस्तै प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन कार्यमा संलग्न भएका दुईवटा टिप्पर र तीनवटा ट्रेक्टरलाई नियन्त्रणमा लिएर कार्यवाही गरेको छ। जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा उत्खनन गरेको भन्दै ती गाड़ीहरूलाई कार्यवाही स्वरूप 1,75,000 जरिमाना गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
1: दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन आउन अब 4 दिन मात्रै बाँकी रहेको छ। यही असोज 24 गते हुन लागेको निर्वाचनमा उम्मेद्वारहरूले आफ्नो प्रचार प्रसारलाई तीव्र पारेका छन्। निर्वाचनको मिति नजिकै गर्दा उम्मेद्वारले प्रचार प्रसारलाई अभियानलाई तीव्र बनाएका हुन्। सोही अनुरूप अध्यक्ष पदका उम्मेद्वार ध्रुव कुमार गतराज नेतृत्वको साझा व्यवसायिक प्यानलले घोराईका विभिन्न क्षेत्रमा पुगेर उद्योगी व्यवसायी तथा शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डा र प्रतिबद्धताबारे जानकारी गराउँदै मत मागिरहनु भएको छ। घरदैलो अभियानका क्रममा उम्मेद्वारहरूले व्यावसायिक समस्या चुनौती र आवश्यकताबारे छलफल गर्दै उद्योग तथा व्यवसाय क्षेत्रको विकास, व्यवसायको हकहित संरक्षण र प्रभावकारी व्यावसायिक वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संघको वर्तमान उद्योग उपाध्यक्ष समेत रहनुभएका गतराजले व्यवसायीको हकहितको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। यस्तै नरेश कुमार श्रेष्ठ नेतृत्वको प्रजातान्त्रिक प्यानल मतदातासँगको भेटघाटमा व्यस्त भएको छ। निर्वाचन नजिकै जाँदा श्रेष्ठ नेतृत्वको प्यानलले व्यावसायिक तथा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डा र प्रतिबद्धताबारे जानकारी गराउँदै मत मागिरहेका छन्।
0: कृषि ज्ञान केन्द्र दाङले कृषकहरूका लागि विभिन्न थुप्रै कृषि अनुदान सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कार्यालयले यसका लागि सार्वजनिक सूचना जारी गर्दछ, तर कतिपय कृषकहरूलाई यी सूचनाबारे कुनै थाहा नै हुँदैन। अब यस्ता सूचना कसरी थाहा पाउने, यस बारेमा कार्यालय प्रमुख तथा बाली संरक्षक निर्देशक नवराज भण्डारीलाई हामीले सोधेका छौं।
5: अब कृषि ज्ञान केन्द्र दाङले किसानलाई थाहा पाउने गरी सूचना हामीले पहिलो सूचना निकाले पश्चात सम्बन्धित स्थानीय तहमा हाम्रा सूचनाहरू पठाउँछौं। सम्बन्धित स्थानीय तहले आफ्नो माध्यमबाट अब वडासम्म स्थानीय तह मार्फत हाम्रो सूचना पुग्छन्। दोस्रो नम्बरमा फेरि ती सूचनाहरू हामीले कृषि ज्ञान केन्द्र दाङको आफ्नो फेसबुक पेज छ, फेसबुक पेजमा पनि ती सूचनाहरू राख्छौं। अब तेस्रोमा केही रेडियो एफएमहरूबाट दैभरी क्षेत्रमा एउटा रेडियो, तुलसीपुर क्षेत्रमा एउटा रेडियो र घोराई क्षेत्रमा एउटा रेडियो मार्फत पनि हाम्रो सूचनाहरू प्रसारण भइरहेको अवस्था हो। र पर्सनली चाहिने सूचना अधिकारीका नम्बरहरू हुन्छन्। कार्यालयको सम्पर्क नम्बर 98578-60130, सिधै कार्यालय प्रमुखसँग चाहिने पनि सम्पर्क गर्न सक्नुहुन्छ। त्यस्तै सूचना अधिकारीका नम्बरहरू छन्। कृषि ज्ञान केन्द्र ट्याङको फेसबुक पेज हेर्नुभयो भने सबैभन्दा बढी प्रभावकारी छ, जहाँ सूचनाको पहुँच छैन। अब इन्टरनेट र फेसबुक चलाउनु पर्छ भन्ने नचलाउने किसानको लागि त एफएम रेडियो त सुन्नु पर्यो, कुनै माध्यम त हुनु पर्यो। र एउटा मेन कुरा के हो त भन्दा हामीले वडा अध्यक्षसम्म हाम्रो सूचना पुगेका छ। सम्बन्धित जनप्रतिनिधिका आफ्ना पाँच सदस्यीय कार्य समिति हुन्छ एउटा वडा, पाँचजनाले चाहिँ आफ्ना वडाभरिका जनतालाई थाहा दिनु पर्यो, त्यो उहाँहरूको ड्युटी हो। हाम्रो ड्युटी कहाँसम्म पुग्यो त भन्दा स्थानीय तहको वडासम्म हाम्रो सूचना पुग्यो, होइन? अब वडाको काम हो नि, किन भन्दा स्थानीय यो संघीयताले के भन्छ त भन्दा संघ प्रदेश र स्थानीय भन्छ, सबैभन्दा नजिक स्थानीय तहसँग जनता छन्। त्यसकारण पाएका सूचनाहरू प्रसारण गरिदिने खबर गरिदिने दायित्व उहाँहरूको पनि हो। कृषि ज्ञान केन्द्रले सूचना निकालेछ, थाहा पाउनेले पाउन नपाउनेले नपाउन भन्न थाल्यो भने हामी कहीँ पनि पुगिँदैन। वर्षमा एकचोटि हामी सूचना निकाल्छौँ, होइन, वार्षिक कार्यक्रम हुन्छन् हाम्रा। असारमा आर्थिक वर्ष समापन हुन्छ, साउनबाट नयाँ आर्थिक वर्ष शुरू हुन्छ। र किसानलाई यो टाइम भन्नुभन्दा पनि मैले बेसिकली के भन्छु त भन्दा ठ्याक्कै सम्झिनको लागि दसैँको घटस्थापना भन्दा अघिसम्म जनरली असोज महिनामा मात्रै कन्ट्याक्ट गरिदिनु कृषि ज्ञान केन्द्र। तपाईँको लोकप्रिय रेडियो मार्फत म के भन्छु त भन्दा जतिजनाले सुन्नु भएको छ उहाँहरूलाई निवेदन के गर्छु त भन्दा भदौको पन्ध्रदेखि असोजको चाहिने भनौँ न मसान्तसम्म अथवा घटस्थापनासम्म मात्रै हामीले ख्याल गर्न सकियो, सूचनाहरू थाहा पाउनुहुन्छ एउटा विषय। अर्को विषय कुनै किसानले नयाँ खालको कार्यक्रम गर्दै हुनुहुन्छ, नयाँ खालका डिमान्ड गर्दै हुनुहुन्छ भने फेरि कृषि ज्ञान केन्द्रमा भदौमा सम्झेर भएन, उहाँले आफ्ना नयाँ कार्यक्रम माग गर्नलाई। जस्तो कसैले कुनै अहिले ड्रागन फ्रुटका किसानहरूले के भन्नुभएको छ त भन्दा एउटा इक्जाम्पल मात्रै, उहाँहरूले कोल्ड च्याम्बर ड्रागन फ्रुटको लागि कोल्ड च्याम्बर हामीलाई कृषि ज्ञान केन्द्रले सपोर्ट गरोस् भन्ने उहाँहरूको चाहना छ। र आम किसान जसले हामीलाई सामान्य सिँचाइको काम छ, सामान्य मेसिनरी उपायको काम छ, सामान्य मागमा आधारित कुराहरू छन्, बिउ उत्पादनका कुराहरू छन्, तोरी खेती, मुसुरु खेती, तरकारी खेती, आलु खेती, होइन, मध्ये कुनै एउटा अथवा दुईटामा आवेदन हाल्न मन हुने किसानहरूले चाहिँ भदौदेखि असोज महिना डेढ महिना यति ज्ञान केन्द्रमा सम्पर्क गर्नुभयो, स्थानीय तहमा सम्पर्क गर्नुभयो, कृषि ज्ञान केन्द्रको फेसबुक हेरिरहनु भने धेरै दुःख हेर्नु।
1: तपाईँ अहिले बेलुकी छ बजेको प्रकृति खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
6: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर पाँच गर्लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
7: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
6: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ, साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
7: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 9847055565। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
0: विश्रामपछि तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर,
1: रसुवा भोटे कोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 2083-84 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुनर्निर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख छ। बाढ़ीका कारण जल विद्युत, सौर्य ऊर्जा, विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन, औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकले आकलन गरेको छ। यसैबीच पछिल्लो बाढ़ी पहिरो तथा जलवायु जन्य विपदका कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा 2 खर्ब 27 अर्ब रूपियाँ बराबरको क्षति पुगेको सरकारले जानकारी गराएको छ।
0: दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रूट परमिट खुल्ला हुने भएको छ। आज यातायात व्यवस्था विभागले सरकारवालाको संघको बैठकमा यस्तो समेत निर्णय भएको हो। यसपालिको घटस्थापना असोज 25 परेको छ। बैठकले असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय समेत गरेको थियो। विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण त्यस बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनहरूलाई भने बन्देज कायमी रहने उल्लेख समेत गरेको छ। यसैबीच नारायणघाट काठमाडौँ सड़क खण्डमा दशैं घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायत ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। विभागमा आज बसेको सरकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो। दशैंमा यात्रुवाहक सवारीको अत्याधिक चाप हुने गर्दछ। निर्णय अनुसार असोज 25 गतेदेखि कार्तिक 8 गतेसम्म नारायणघाट काठमाडौँ रूटमा ठूला सवारी चलाउन पाइने छैन, तर खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्बाध रूपमा चल्न पाउने भएका छन्।
1: यसैबीच यस वर्षको दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गाडीको अग्रिम टिकट आउँदो शुक्रबार असोज 23 गतेदेखि खुला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागमा आज सरकारवालाहरू बीच भएको बैठकले अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटोडाले जानकारी दिनुभएको छ।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजबाट नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू भएको छ। केही बेर अघिदेखि उम्मेद्वारी दर्ता प्रक्रिया शुरू भएको हो। गत आइतबार उद्घाटन भएको अधिवेशनको 15-17 निर्वाचन प्रक्रिया अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रियालाई अघि बढ़ाएको छ। पार्टीको केन्द्रीय नेतृत्वमा हुन चाहने आकांक्षीहरूले आफ्नो उम्मेद्वारी दर्ता गराउन थालेका छन्। निर्वाचन समितिले उम्मेद्वारी दर्ताको प्रक्रिया व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालाई समेत विशेष प्रबन्ध मिलाएको छ। उम्मेद्वारी दर्ता शुरू भएसँगै निर्वाचन समितिले उम्मेद्वारी रुजुका लागि आवश्यक कागजात र प्रक्रिया स्पष्ट हुनुपर्ने व्यवस्था गरेको छ। उम्मेद्वारी दर्ता गर्न इच्छुक उम्मेद्वारहरूले आफूले उम्मेद्वारी दिन चाहेको पद अनुसारको उम्मेद्वारी फारम पूर्ण रूपमा भरेर बुझाउनुपर्ने व्यवस्था मिलाइएको छ। उम्मेद्वारी दर्ता शुरू भएसँगै विभिन्न नेताहरूले विभिन्न पदमा आफ्नो उम्मेद्वारी समेत दर्ता गराउने क्रम शुरू भएको छ। यसै क्रममा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले उपसभापति पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। यस्तै निवर्तमान केन्द्रीय सदस्य मानबहादुर नेपालीले सहमहामन्त्री अर्थात समावेशी दलित तर्फको पदका लागि उम्मेद्वारी दर्ता गराउनु भएको हो। यस्तै दाङ निर्वाचन क्षेत्र नम्बर 2 नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्नुभएका किरण किशोर घिमिरेले केन्द्रीय सदस्य खुल्लातर्फ उम्मेद्वारी दर्ता गराउनु भएको खबरमा छ। नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले सहमहामन्त्री पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। यस्तै गरी अन्य पदाधिकारीहरूमा नेताहरूले उम्मेद्वारी दर्ता गराउने क्रम चलिरहेको छ।
1: संक्षेप खबरमा न्याय परिषदले उच्च अदालतका 4 न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिश गरेको छ। परिषदका एक सदस्यका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बागचन्द बाहेक अरू सबै उच्चकै मुख्य न्यायाधीश हुन्। सिफारिश हुनेमा चन्द्रबहादुर सारो, जनक पाण्डे र गोकर्ण डागी रहनु भएको छ।
0: सुदूरपश्चिम प्रदेश सरकारले भोलि बुधबार बस्ने प्रदेश सभाको बैठकमा चालू आर्थिक वर्ष 83-84 को बजेट ल्याउने भएको छ। आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश बहादुर रावलले बजेट प्रस्तुत गर्ने तयारी बारे जानकारी गराउनु भएको हो।
1: रामेछापको लिखु तामाकोशी गाउँपालिका 4 बिजुली कोटमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा पुरिएका एकजनाको मृत्यु भएको छ।
0: विदेश खबरमा अमेरिकाको न्यूयोर्कमा दादुराको प्रकोप बढ़ेपछि राज्यभर आपतकालीन घोषणा भएको छ। न्यूयोर्कको गवर्नर क्याथी हाकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढ़ेपछि आपतकालीन घोषणा गर्नुभएको चिनिया समाचार संस्था सिन्हुआले जानकारी दिएको छ। यस वर्ष न्यूयोर्कमा अहिलेसम्म 108 जनामा दादुरा पुष्टि भइसकेको छ। ती मध्ये 92 जना जुलाई 15 संक्रमित भएका व्यक्ति हुन्। धेरै जसो संक्रमित कम खोप लगाइएका ग्रामीण क्षेत्रका बासिन्दा भएको बताइएको छ। न्यूयोर्क शहरमा पनि 7 जनामा दादुराको संक्रमण पुष्टि भएको छ। यस्तै त्यहाँको छिमेकी राज्य पेन्सिल्भेनियामा पनि दादुराको संक्रमण देखा परेको छ। त्यहाँ यस वर्ष अहिलेसम्म 39 जिल्लामा 1004 जनामा दादुरा संक्रमण पुष्टि भइसकेको छ।
1: र खेल खबरमा भारतीय महिला क्रिकेट टोलीमा लामो समयदेखि कप्तान रहँदै आएकी हरमनप्रीत कौरले कप्तानीबाट राजीनामा दिनुभएको छ। 37 वर्षीय कौरले अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै फर्म्याटको कप्तानबाट राजीनामा दिनुभएको हो। कप्तानी छाडेपछि खेललाई निरन्तरता दिने उहाँले बताउनु भएको छ। कौरवको नेतृत्वमा भारतले गएको वर्ष घरेलु मैदानमा पहिलो पटक आईसीसी महिला एक दिवसीय विश्वकपको उपाधि जितेको थियो।
0: यिनै खबरहरूसँगै हामी प्रकृति खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक।
1: दाङका दुईवटा सामुदायिक वनबाट तीनवटा अवैध भरुवा बन्दुक फेला। देउखरीमा 67 वर्षीय महिला विस्फोटक पदार्थ पटका सहित पक्राउ।
0: चाड पर्वलाई लक्षित गर्दै दाङका 9 स्थानमा यात्रु सहायता कक्ष स्थापना। दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेद्वारहरूद्वारा प्रचार प्रसार तीव्र।
1: घडी स्थापनादेखि पूर्णिमासम्म नेपालभर रूट परमिट खुला। रसुवा भोटेकोशीको बाढीका कारण आर्थिक वृद्धि दरमा 3% सीमित हुने प्रक्षेपण।
0: र विदेश खबरमा अमेरिकामा दादुरा संक्रमण बढ्दो। खेल खबरमा हरमनप्रीतले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी। हवस् त, बेलुकी 6 बजेको प्रकृति खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमा पुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक शिवा डाङ्गीलाई धन्यवाद दिँदै सहकर्मी विश्वनाथ केसीसँगै म लक्ष्मण विश्वकर्मा पनि बिदा हुन्छौ। नमस्कार।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं
2: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808864071
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रो सेवाहरू
5: दन्त परीक्षण तथा परामर्श सेवा
4: दाँतको एक्सरे
5: दाँत सफा गर्ने
4: दाँत निकाल्ने
5: दाँत भर्ने
4: दाँतको जरादेखि उपचार गर्ने
5: कृत्रिम दाँत लगाउने
4: बच्चाहरूको दाँतको विशेष उपचार
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
4: दाँतको कस्मेटिक उपचार
5: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848401188
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 0235359042 0235359042
7: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्ग लाइन दाङ
8: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
7: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्ग लाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
8: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
8: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001 मोबाइल नम्बर 9745806011 र 9758840601
1: खुसीको खबर
9: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9860719194 र 9822156576।
11: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
12: घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
13: टेन्सन नगर्न बुढी, सल्यानमा 7 औं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, गरासी, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र खुकुरीको डाँफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
12: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड, दाङ, एसबीआई बैंकको एटीएम अगाडि। प्रोपराइटर अजय दिक। मोबाइल नम्बर 9846655452।
14: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति FM 93.4 मेगाहर्ज।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार चरित्र खत्री। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा सैन्य आधार तालिम सम्पन्न गरी राष्ट्र सेवामा होमिएका तालिमे सिपाहीहरूको तालिम समापनको क्षण र तालिम अनुभव सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक उपसेनानी सबिना तामाङबाट सुन्नुहोस्। जंगियोडामा असोज 15 र 16 गते पृतनापति समन्वयात्मक बैठक 2083 सञ्चालन भएको छ। अर्धवार्षिक रूपमा सञ्चालन हुने उक्त बैठकको प्रधान सेनापति महारथी श्री अशोकराज सिगदेलले असोज 16 गते समापन गर्नुभयो। बैठक समापन गर्दै प्रधान सेनापतिले यस वर्षको मनसूनमा भएका विपदका घटनाहरूमा खोज तथा उद्धार कार्यमा सकल दर्जाले देखाएको उच्च पेशागत दक्षता, व्यावसायिकता एवं पृतनापतिहरूबाट सम्पन्न भएका उदाहरणीय कार्यहरूको लागि धन्यवाद ज्ञापन गर्नुभयो। साथै वहाँले प्राप्त जिम्मेवारीलाई आगामी दिनमा समेत कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो। दुई दिनसम्म सञ्चालन भएको बैठकको शुभारम्भमा बलाधिकृत रथी श्री प्रदीप जङ किसेली स्वागत मन्तव्य राख्नु भएको थियो। असोज 9 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढ़ी, पहिरो तथा डुबानबाट प्रभावितहरूको नेपाली सेनाले खोज तथा उद्धार गरेको छ। त्यसक्रममा असोज 11 13 गतेसम्ममा बागलुङ, म्याग्दी, पर्वत, कास्की लगायतका जिल्लाबाट 123 जनालाई हवाई उद्धार गरिएको छ भने 602 जनालाई जमिनी उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। यस्तै नेपाली सेनाले मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको हिमपैरोमा परेर बेपत्ता भएकाहरूमध्ये 8 जनाको शव असोज 15 गते सैनिक हेलिकप्टर मार्फत सम्बन्धित स्थानमा पुर्याएको छ। शुक्रबारमा 2 शव मनाङको चामे र 6 शव फुगाउँ पुर्याइएको हो। यसैगरी नेपाली सेनाको हेलिकप्टर मार्फत बाढ़ी तथा पहिरो प्रभावित इलाकाहरू म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका स्थित मुक्ति मार्ग विद्यालय, बागलुङ जिल्लाको तमानखोला गाउँपालिका स्थित सोले डाँडा र पर्वत जिल्लाको जलजिल्ला गाउँपालिका लगायतका स्थानमा 3,000 केजी भन्दा बढ़ी राहत सामग्री ढुवानी गरिएको छ। त्यस्तै कालीभञ्जनगढ़ इन्जिनियर्स र नयाँ भैरवी दलगुल्माबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालय मनाङसँगको समन्वयमा अविरल वर्षाका कारण अवरूद्ध भएको मर्स्याङदे नदीको बहाव असोज 13 गते सुचारू गरेको छ। उक्त स्थानको असोज 14 गते गण्डकी प्रदेशका मुख्यमन्त्री श्री सुरेन्द्र राज पाण्डे र पश्चिम पृतनापति उपरती श्री भोलानाथ थापाले निरीक्षण समेत गर्नु भएको थियो। यसै गरी नारायण दलगढ़बाट खटिएको टोलीले रौतहटको मौलापुर नगरपालिका 1 मर्यादापुर स्थित लालबकैया नदीको पश्चिमतर्फ बाढ़ीले क्षति पुर्याएको स्थानमा तटबन्ध निर्माण तथा मरमतको कार्य गरेको छ। शुक्रबार टोलीले अन्य सुरक्षा निकायको सहकार्यमा करिब 80 मिटर तटबन्ध बाँध्ने तथा मरमतको कार्य गरेको थियो, जसबाट 1500 घरदुरीका करिब 7,500 जना लाभान्वित भएका छन्। पश्चिम एयरवेजले जटिल प्रसूति समस्यामा परेका दुईजना बिरामी महिलाको हवाई उद्धार गरेको छ। शुक्रबार बीसले असोज 15 गते हुम्लाको सर्केगाड गाउँपालिका 3 26 वर्षीय पुष्पा डीसी र असोज 12 गते जाजरकोट जिल्ला जुनी चाँदी 2 19 वर्षीय 1 महिलाको हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। यस्तै मध्य एयरवेजले जटिल प्रसूति समस्यामा परेकी धादिङ जिल्ला गंगा जमुना गाउँपालिका 1 24 वर्षीय ममता तामाङलाई असोज 14 गते हवाई उद्धार गरी काठमाडौँ पुर्याएको छ। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। प्रधान सेनापति ट्रफी 2083 असोज 12 गतेबाट शुरू भएको छ। उक्त प्रतियोगिताको प्रधान सेनापति महारथी श्री अशोकराज सिगदेलले शुभारम्भ गर्नु भएको हो। लगनखेल स्थित खेल मैदानमा आयोजित ट्रफी शुभारम्भ समारोहमा प्रधान सेनापति महारथी श्री सिगदेलले महिला र पुरूष 5,000 मिटर दौड़का विजेताहरूलाई पुरस्कृत गर्नु भएको थियो, जस अन्तर्गत उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढा प्रथम हुनुभएको छ। यसै गरी पूर्वी पृतनाका प्युट विनोद रुकाया द्वितीय र विशेष फौज बाहिनीका प्युट गणेश सिंह रावत तृतीय हुनुभएको छ। त्यस्तै महिलातर्फ मध्यपूर्वी पृतनाकी प्युट निर्मला किसी प्रथम हुनुभएको छ। वहाँले 17:44 7 पल्समा दौड़ पूरा गर्दै नयाँ आर्मी रेकर्ड समेत बनाउनु भएको छ। यसै गरी पूर्वी पृतनाका सिपाही निशा सार्के द्वितीय र मध्यपूर्वी पृतनाकी प्युट सिर्जना पाण्डे तृतीय हुनुभयो। त्यस्तै प्रतियोगिता अन्तर्गत असोज 12 गतेबाट सञ्चालन भएको पौडी प्रतियोगितामा उपत्यका पृथना प्रथम भएको छ। प्रतियोगितामा नम्बर 16 बाहिनी अड्डा द्वितीय र विशेष फोर्स बाहिनी अड्डा तृतीय भएको छ। प्रतियोगितामा मध्य पृथनाकी सिपाही शोभा बलामी महिलातर्फ तथा सोही पृथनाका सुबेदार दिलीप थापा मगर पुरूषतर्फ सर्वोत्कृष्ट खेलाड़ी हुनुभयो। विजय टीम तथा खेलाड़ीलाई उपत्यका पृथनाका चीफ अफ स्टाफ सहायक रथी श्री विमल राज शर्माले असोज 16 गते सातोबाटो स्थित स्विमिङ कम्प्लेक्समा आयोजित कार्यक्रममा पुरस्कृत गर्नुभयो। यसै गरी प्रतियोगिता अन्तर्गत असोज 7 देखि 13 गतिसम्म पश्चिम पृथनामा सञ्चालन भएको बक्सिङ खेलमा नम्बर 16 बाहिनी अड्डा प्रथम भएको छ। प्रतियोगितामा पूर्वी पृथना द्वितीय र विशेष फौज बाहिनी तृतीय भएको छ। विजय टीम तथा खेलाड़ीलाई पृथनापति उपरती श्री भोलानाथ थापाले पुरस्कार प्रदान गर्नुभयो। यस्तै प्रतियोगिता अन्तर्गत असोज 12 गतेदेखि 18 गतेसम्म उपत्यका पृथना हेडक्वार्टरमा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा उपत्यका पृथना विजय भएको छ। प्रतियोगितामा नम्बर 16 बाहिनी अड्डा द्वितीय र पूर्वी पृथना तृतीय भएका छन्। प्रतियोगितामा महिलातर्फ नम्बर 13 बाहिनी अन्तर्गत राजदल गढकी प्युट विनिका जोशी र पुरूषतर्फ नम्बर 14 बाहिनी अन्तर्गत कालीबोक्स गढ इन्जिनियर्सका अमलदार लोकबहादुर राउत उत्कृष्ट खेलाड़ी हुनुभयो। विजेता खेलाड़ीहरूलाई प्रबन्ध र त्यूपरती श्री हरेन्द्र पाठकले असोज 18 गति पुरस्कार वितरण गर्नुभयो। 8 पृथना 5 युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनी गरी 14 टीम सहभागी उक्त प्रतियोगितामा एथलेटिक्स स्विमिङ बक्सिङ तेक्वान्दो जुडो भलिबल बास्केटबल र फुटबल खेल सञ्चालन हुनेछ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
0: सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश सम्बन्धी सूचना।
3: सैनिक कल्याणकारी कोषले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिलाई शैक्षिक सत्र 2082 सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश प्रदान गर्ने भएको छ।
0: शैक्षिक सत्र 2082 कक्षा 4 देखि 12 सम्म उत्तीर्ण भएको र 21 वर्ष ननागेका सैनिकका एकजना सन्ततिलाई वार्षिक एकमुष्ट रू 25,000 छात्रवृत्ति रकम प्रदान गरिनेछ।
3: निवेदन दिने मिति र
0: असोज 31 गते सम्म बहालवाला सैनिकले सम्बन्धित कार्यालय वा युनिटहरूबाट निवेदन पेश गर्नुपर्नेछ।
3: त्यस्तै अवकाश प्राप्त सैनिकले स्थान विशेषका आफूलाई पाएक पर्ने नेपाली सेनाको युनिट फर्मेसनमा निवेदन पेश गर्नुपर्नेछ।
0: आवश्यक कागजातहरू:
3: चारित्रिक प्रमाण पत्रको प्रतिलिपि वा विद्यालयको सिफारिस पत्र,
0: शैक्षिक सत्र 2082 वार्षिक लब्धाङ्ग पत्रको प्रतिलिपि,
3: जन्म दर्ता प्रमाण पत्र वा नागरिकताको प्रतिलिपि,
0: सैनिक परिचय पत्रको प्रतिलिपि,
3: विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: अवकाश प्राप्त सैनिकका सन्ततिको हकमा
3: पेन्सन पट्टाको प्रतिलिपि,
0: नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
3: र श्रीमतीको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। थप जानकारीका लागि
0: सैनिक कल्याणकारी निर्देशनालय शिक्षा शाखाको फोन नम्बर 01-5979570 सम्पर्क गर्नुहुनका साथै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np वा भदौ 10 गतेको गोर्खापत्र राष्ट्रिय दैनिक हेर्नुहुन अनुरोध गरिन्छ। श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सैन्य आधार तालिम सम्पन्न गरी राष्ट्र सेवामा होमिएका तालिमे सिपाहीहरूको तालिम समापनको क्षण र तालिम अनुभव सम्बन्धी रेडियो सामग्री।

0: नेपाली सेनाका विभिन्न 22 युनिटमा सञ्चालन भएको सैन्य आधार तालिम असोज 9 गते सम्पन्न भएको छ। 9 महिनाको कठोर तालिम पूरा गरेसँगै करिब 3,000 जना सैन्यहरू अब औपचारिक रूपमा नेपाली सेनाका तालिम प्राप्त सिपाही बनेका छन्।
1: राष्ट्र सेवाका लागि सबैभन्दा उत्तम माध्यम सैनिक सेवा हो, तर सैनिक बन्न भर्ना छनौटका विभिन्न परीक्षामा खरो उत्रिएर मात्रै पुग्दैन, आधारभूत तालिम अनिवार्य शर्त हो। सेवा प्रवेशको दर्जा अनुसार यस्ता तालिमहरू फरक फरक हुन्छन्, जस अनुसार सैन्य आधार तालिम गरेपछि मात्रै औपचारिक रूपमा सिपाही बन्ने सपना पूरा हुन्छ। यही सैन्य आधार तालिम पूरा गर्दै असोज 9 गतेबाट करिब 3,000 जना नेपाली सेनाको सिपाही बनेका छन् अनि झण्डा छोएर राष्ट्र र जनताको नाममा कसम खाएका छन्।
2: मुलुक र जनता प्रति पूर्ण वफादार रही सत्य निष्ठा पूर्वक प्रतिज्ञा गर्छु।
0: यो शपथसँगै अब उनीहरूको परिचय बदलिएको छ। उनीहरू व्यक्ति होइन, राष्ट्रका साझा सिपाही बनेका छन् र त देशले राष्ट्रिय स्वार्थमा समर्पित हुनेहरूको लाममा अब 3,000 ऊर्जावान सैनिक पाएको छ। यसै पृष्ठभूमिमा आजको कार्यक्रममा हामी सैन्य आधार तालिम सम्पन्न गरी राष्ट्र सेवामा होमिएका तालिमी सिपाहीहरूको तालिम समापनको क्षण र तालिम अनुभवलाई प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार प्रकृति बस्नेत
1: र म प्राविधिक जमादार सन्तोष बजगाई।

0: बगाए पसिना तालिममा बग्ने छैन रगत रणभूमिमा, यो भनाई सैनिक जीवनभर लागू हुने यथार्थ सत्य हो। त्यसो त सैनिक जीवनमा तालिम सधैँ अपरिहार्य हुन्छ, त्यसमा पनि आम मानिसलाई सैनिकका रूपमा रूपान्तरण गर्ने आधारभूत तालिमको महत्व झन धेरै छ। यस्तै महत्वपूर्ण तालिम हो सैन्य आधार तालिम।
1: नेपाली सेनाको सांगठनिक जग भनेको सिपाही हुन् र सिपाहीको जग सैन्य आधार तालिम हो। त्यसैले व्यक्तिको जीवनमा मात्रै होइन सैनिक संगठनमा समेत सैन्य आधार तालिमलाई महत्वका साथ लिइन्छ। यही तालिम 2502 जना पुरूष तथा 466 जना महिला गरी कुल 2968 जनाले असोज 9 गते पूरा गर्दै सिपाही बनेका छन्।
0: एक सामान्य नागरिकले 9 महिनासम्म घाम, पानी, भूख, तिर्खा र थकानलाई बिर्सेर बगाएको पसिनाले उनीहरू सिपाही बनेका हुन्। त्रिशुली स्थित नम्बर 1 सैन्य तालिम केन्द्रमा सञ्चालित सैन्य दलेल कवाजको निरीक्षण पश्चात सम्बोधन गर्नुहुँदै सैनिक तालिम महानिर्देशक उपरथि श्री प्रेम बहादुर पुन,
2: 9 महिना कठिन तालिम अवधिमा तपाईहरूले गर्नुभएको कठोर परिश्रम, मेहनत, लगनशीलता र समर्पण तथा तपाईहरूबाट प्रदर्शन गर्नुभएको फुर्तिलो कवाजले तपाईहरूमा आधारभूत सिपाहीमा हुनुपर्ने गुणहरू र उच्च स्तरको मनोबल विकास भएको स्पष्ट रूपमा झल्किएको छ। आजबाट तपाईहरू गौरवशाली इतिहास भएको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरिमामय छवि बनाएको नेपाली सेनाको सिपाही जस्तो मर्यादित दर्जामा नियुक्त हुनुभएको छ। यस सुगत घडीमा तपाईहरू सबैलाई नेपाली सेना र मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु। साथै आगामी दिनहरूमा तपाईहरूको सफल सैनिक जीवनको लागि समेत शुभकामना व्यक्त गर्दछु।
1: तालिम समापनको अवसरमा सम्बन्धित कृतनापति र वाहिनीपतिहरूले सैन्यहरूले प्रदर्शन गरेको अन्तिम दलेल कवाजको निरीक्षण तथा सलामी ग्रहण गरी उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभएको छ। त्यसै क्रममा उहाँहरूले तालिमे सिपाहीहरूलाई सफल सैनिक जीवनको शुभकामना समेत दिनुभएको छ। यस्तै एउटा प्रतिनिधि आवाज हो उपत्यका पृतना तालिम शिक्षालयमा उपत्यका पृतनाका चीफ अफ स्टाफ सहायक रथी श्री विमलराज शर्माले दिनुभएको शुभकामना।
3: राष्ट्रको मेरुदण्ड सेना हो, सेनाको मेरुदण्ड तालिम प्राप्त अनुशासित एवं कर्तव्यनिष्ठ सिपाही हो भन्ने उद्गारलाई हर हमेसा मनन गर्न र सिपाही बलियो भए सेना बलियो हुन्छ र सेना बलियो भए देश बलियो हुन्छ भन्ने यथार्थलाई अनुसरण गर्दै कर्तव्य पथमा तपाईँहरूले आफ्नो व्यावसायिक क्षमता, दक्षता र कार्यकौशलता प्रदर्शन गर्दै नेपाली सेनाको सही प्रतिनिधित्व गर्ने, पेसाप्रति गौरव गर्ने, जस्तो सुकै विषम परिस्थितिमा विचलित नहुने सकारात्मक सोच भएको एक कर्मठ, वफादार, इमानदार, अनुशासित सदस्यको रूपमा आफूलाई खरो रूपमा उभ्याउनु हुनेछ भन्ने विश्वास नेपाली सेनाले लिएको छ। जननी जन्म भूमिष्ठ स्वर्गादपी गरिएछु भन्ने उक्तिलाई आत्मसात गर्दै तपाईँहरू सबैले आफ्नो दायित्व निर्वाह गर्न सदैव कटिबद्ध रहनुहुनेछ भन्ने विश्वास लिँदै सैन्य आधार तालिम सफलतापूर्वक सुसम्पन्न गर्नुभएकोमा सम्पूर्ण नवयुक्त तालिमी सिपाहीहरूलाई उत्तरोत्तर प्रगति र सफलताको कामना दिन चाहन्छु।
0: सैनिक सिप क्षमता, चरित्र र गुण विकास गराउने अवधारणामा आधारित तालिम हो सैन्य आधार तालिम। नवप्रवेशी सैनिकहरूलाई 9 महिना अवधिभर विभिन्न चरणमा गरी आधारभूत तालिम दिइन्छ। तालिमको पहिलो चरणमा आम नागरिकलाई सैनिक जीवनमा ढल्ने प्रयास गरिन्छ भने दोस्रो चरणमा सैनिक हात हतियार, सैनिक युद्धकला लगायतका विविध विषयमा सैद्धान्तिक र व्यावहारिक सिप प्रदान गरिन्छ।
1: त्यस्तै तेस्रो चरणमा सिकेको सिपलाई सैद्धान्तिक र व्यावहारिक रूपमा अभ्यस्त गराई उनीहरूलाई सहनशीलता, नेतृत्व विकास, सामूहिक भावना र निडरपनको विकास गरिन्छ। उक्त तालिम आफैमा एउटा कठोर परीक्षा भएकोले तालिम समापनको क्षण तालिमी सैनिकहरूको लागि एक अविस्मरणीय सुखद क्षण बन्न पुग्दछ।
4: आउन पाउँदा भित्री मनदेखि नै खुसी फिल हुन्छ मलाई। पछाडिको भाइ बहिनीहरूलाई पनि सेनामा चाहिँ आबद्ध हुन म आग्रह गर्दछु।
5: सिपाही जावेद अन्सारी, नेपाली सेनामा म बचपनदेखि मेरो सपना थियो र गाउँमा दाई साथी पनि नेपाली सेनामा आउँदै थियो। त्यही हेरेर म पनि जिज्ञासा लिएर आएँ। आज म पनि नेपाली सेनाको पोसाकमा लगाएर बसेको छु। धेरै गर्वशाली भइरहेको छ। अब देशलाई सेवा गर्ने, देशको माथिमा भएर बस्ने, यहीमा रमाउने, सबैले म यही गर्छु कि सबै नेपाली सेनामा आउ, नेपाली सेनामा भएर विदेशतिर नलाग।
0: भर्खरै सैनिक सेवामा प्रवेश गरेका सैन्यहरूले एउटा सिंगो पुस्ताको प्रतिनिधित्व गरिरहेका हुन्छन्। त्यसैले उनीहरूको सोच र जोशलाई राष्ट्रिय हितमा प्रयोग गर्ने गरी सैनिक चरित्र निर्माण गर्न सैन्य आधार तालिम दिने गरिएको हो। यससँगै पेशेवर सैनिक उत्पादन गर्ने हौसला अभिवृद्धि गर्ने र प्रतिस्पर्धात्मक भावना विकास गराउने उद्देश्यले तालिमका उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गर्ने परम्परा सैन्य आधार तालिमको अर्को उल्लेखनीय पक्ष हो।
6: सिपाही शिशिर लोनी एकदम रमाइलो अब आफूलाई गौरवशाली महसुस भइरहेको छ। यत्रो 9 महिना कठोर तालिम पुरा गरेर आफ्नो अब आफूमा भएको मेहनत र यसरी आफ्नो परिवारप्रति देखाउनु पाउँदा आफूलाई एकदमै गौरवशाली ठान्छु। अनुशासनमा रहेर आफूभन्दा माथिको कमान्डरको आदेश अनुसार आफूले कामहरू गरेर त्यसको सेवा गर्न चाहन्छु।
7: सिपाही असिन थापा श्रीमानी सबै गरिन्दरमा तालिम सकेर धेरै खुसी छु। आफ्नो अभिभावकको अगाडि पुरस्कार थाल्नु पाउँदा तालिममा सर्वश्रेष्ठ हुनलाई मेहनत गर्दै जाँदा अनुशासित हुँदै जाँदा हुन सफल भयो। सानैदेखि अब यो सेनाको पोसाक देखेर रहर थियो, रहर हुँदा हुँदा उमेर भइसकेपछि आएर चाहिँ देखाउँदा चाहिँ पहिलो पटकमै हुन सफल भयो, त्यसमा खुसी।
8: मेरो नाम सिपाही सुजन विश्वकर्मा हो। म भैरवनाथगढमा तालिम गरेर सर्वोत्कृष्ट शिक्षार्थी बन्न पाउँदाखेरि म र मेरो देशप्रति एक जिम्मेवारी थपिएको महसुस गराएको छ। मैले भविष्यमा आफ्नो देशप्रति इमान्दारीका साथ कर्तव्य पालन गर्नेछु।
1: सैन्य तालिमकै कुरा गर्दा तालिम लिनेहरूको लागि जति गाह्रो हुन्छ उत्तिकै गाह्रो हुन्छ तालिम दिनेलाई। देशको फरक भूगोल, फरक समाज, फरक भाषा र फरक संस्कृतिबाट आएका अनि फरक फरक शारीरिक क्षमता भएका व्यक्तिलाई समान स्तरमा पुर्याउन प्रशिक्षकहरूले समेत ठूलो मेहनत गरेका हुन्छन्। आम मानिसलाई तालिम दिएर कसरी पेशेवर सैनिक बनाइन्छ त?
9: सुरु सुरुको फेजमा चाहिँ खासै सेना सम्बन्धी त्यति ज्ञान नभएको भएर अलिकति दिलदस्ती कम भएको कि जस्तो, तर बिस्तारै उसले अब चरणगत रूपमा सिक्दै गएपछि चाहिँ सेनाप्रति चाहिँ यस्तो गर्नुपर्ने रहेछ, यो गर्नुहुने, यो गर्न नहुने र हरेक क्षेत्रमा चाहिँ मैले गर्नुपर्छ भन्ने पाएँ। सबैभन्दा पहिला बाहिर वातावरणबाट आएको डिल, अब बोडा उठाउनु पर्यो, हातदेखि लिएर अनुशासन भन्यो, अरू भनेको चाहिँ नर्मल्ली अब एफसीबीसी अनि त्यसपछि एमआर भनेको त बिस्तारै अलि पछि पछि हुने भएर बिस्तारै सेना सम्बन्धी ढल्दै गए भएर त्यसमा चाहिँ अलिक छिटै बुझाउन सकिने भएको छ।
0: शिल्पी हातहरूले नै काँचो माटोलाई भाँडोको आकार दिए जस्तै कुशल प्रशिक्षकको मार्गदर्शनले एउटा पेशेवर सैनिक तयार हुन्छ।

0: लागि अघि बढ्नेछु।
1: नेपाली सेनाको सौन्दर्य भनेको नै विविधता र अनेकता भित्रको एकता हो। यही विविधता र एकता सैन्य आधार तालिममा समेत स्पष्ट झल्किन्छ, जहाँ हिमाल, पहाड र तराई मधेसका विभिन्न जात जाति, भाषा र संस्कृति परिवेशका युवाहरूलाई राष्ट्रभक्तिकै धागोले बाँधेर एकताको माला बनाएको छ, जहाँ लैंगिक समावेशिता समेत स्पष्ट देखिन्छ। यसैको उदाहरण हो यस पटक 466 जना महिला सैन्यहरूले तालिम पूरा गर्नु। तालिम अनुभव राख्दै सिपाही सन्तोषी विष्ट:
2: मैले आज आफूले आफूलाई एकदमै गर्व महसुस गर्न पाएको छु र साथै आफूले गरेको कठोर मेहनत र परिश्रमको आजको फल आमा बाबाहरूलाई देखाउन पाउँदा म एकदमै गर्ववान बनेको छु। छोरी मान्छेले आफूले आफूलाई मानसिक रूपमा बलियो बनाउन सक्नु पर्दछ। छोराले मान्छेले मात्रै होइन, छोरी मान्छेले पनि सबै काम छोरा मान्छेले जस्तै गरे जस्तै गर्न सक्छ। कुनै पनि मान्छेले आफूले आत्मनिर्भर बन्न सक्यो भने कसैको अगाडि हेपिनु पर्दैन। सानैदेखि मेरो पनि यही सोचाइ थियो, त्यही भएर मैले नेपाली सेनामा भर्ना भई नेपाली सेनाले मलाई यही सिकायो कि आफू र आफ्नो देशको लागि अहोरात र सधैँ देश र जनताको सेवामा समर्पित रहनु पर्दछ। म पनि जस्तो सुकै विषम परिस्थितिमा पनि पछि नहटिकन सेवा गर्न सधैँ समर्पित रहनेछु।
3: सैन्य आधार तालिम कुनै एक व्यक्तिको सैनिक बन्ने लक्ष्यको प्रवेशद्वार मात्रै होइन, आमा बुबाको सपना साकार बनाउने माध्यम पनि हो। 9 महिने कठोर सैन्य आधार तालिमको अन्तिम दलेर कवाज भइरहँदा दर्शक दीर्घाका उपस्थित अभिभावकहरू आफ्ना सन्ततिको खुशी र सफलतामा रमाइरहेका थिए।
1: आफ्नो प्रियजनलाई सैनिक वर्दीमा सुशोभित भएर मातृभूमिको रक्षक बनेको देख्दा परिवारजनका आँखामा खुशीका आँसु र अनुहारमा गर्वको चमक प्रष्ट झल्कन्थ्यो। हिजोसम्मका कसैका छोरा कसैका भाई आज देशकै रक्षक बन्दा परिवारजनमा देखिएको खुशीले सैन्य आधार तालिमको आयामलाई प्रस्ट्याउँछ।
4: अमृत नेपाली, हामीलाई त एकदम खुसी लागेको छ। अब हाम्रो परिवारबाट खासै अरू कसैले पनि यसरी गर्न सकिरहेको थिएन, हामीलाई अहिले एकदम खुसी लागिरहेछ। अब देश र जनताको लागि भनेर लागिसकेको मान्छे अब निरन्तर लाग्नुपर्छ, सेवा गर्नुपर्छ। हामीले एउटा कर्म गरेरै खाने हो जे गरे पनि, त्यो भएको कारणले गर्दाखेरि जता भए पनि आफ्नो देशको आफ्नो सुरक्षा गर्नुपर्छ जस्तो लाग्छ मलाई।
5: सिद्धमैया गुरुङ, 9 महिना कठोर तालिम सम्पन्न गरेर मेरो छोरालाई आर्मी र देशमा दिँदा धेरै खुसी लागेको छ। उन्नति प्रगति गर, जनताको सुरक्षाको लागि खटिने छ भनेर मेरो छोरालाई आशीर्वाद दिन चाहन्छु।
6: हाम्रो नाम शंकर साहबेल, घर रौतहट जिल्ला गरुडा नगरपालिका वार्ड नम्बर 8। यो पास आउट भेलक बहुत खुसी लागल, बहुत गर्वको बात है। हामी सके बहुत अच्छा लागल, कभी ना आयल चिरलिया, मगर आज हमर बेटा पास आउट भेल, बहुत अच्छा लाग रहल। हमर बेटा नेपाली सेनामे आयल, जनता के सेवा, नेपाल के सेवा, नेपाल देश के सेवा करो, बहुत खुशी लागल।
7: शिशिर लोहनीको बुवा शंकर विक, आज यो छोराहरूले 9 महिना कठोर तालिम पश्चात छोरोले 90 जनाको टोलीमा फायरिङको फर्स्ट पुरस्कार पाउँदाखेरि धेरै नै खुसी लागेको छ। गर्वका साथ म पनि एउटा बुवा भएछु, देशको लागि सेवा गर्ने छोरालाई पालन पोषण गरेर हुर्काएर यहाँसम्मको योग्य बनाएछु भन्ने मलाई चाहिँ महसुस भएको छ। आउँदा दिनहरूमा पनि आइपरेका हरेक समस्यालाई समाधान गर्दै आफू उत्कृष्ट साथै टोलीलाई समेत उत्कृष्ट बनाउने एउटा जिम्मेवारी हासिल गरोस्।
8: लाल कुमारी विश्वकर्मा हो, घर चाहिँ खिजीदिम्बा गाउँपालिका वार्ड नम्बर 2। मेरो छोरा कान्छो सुजान विश्वकर्मा हो, धेरै धेरै गर्व छ। मेरो छोरालाई योभन्दा धेरै राम्रो पदमा, धेरै ठुलो पदमा अगाडि बढ्दैदेखि देख्न चाहन्छु, त्यसको लागि मेरो छोरालाई सधैँभरि आशीर्वाद।
9: हाम्रो नाम घमालु कुर्मी, हाम्रो घर भएर बहुत बढिया लाग्ला, लड्का पास हो गया, आनंद लगा रहे, खुशी मारे गदगद। हमारा लड़का अपने देश बचावे खातिर बढ़िया काम करता है, नौकरी पुलिस बढ़िया भेल। अब और कुछ जैसे केहू की मदद खातिर सहायता दे और बढ़िया चीज हो खे, अब बहुत खुशी भेल।
10: मेरा मामा लाई आर्मी भएको देख्दा एकदम धेरै खुशी लागेको छ। मेरो मामाले जस्तो सुकै परिस्थितिमा पनि देश र जनताको सुरक्षामा खटिनु हुनेछ।
11: मेरो नाम मिना सुनार हो, पर्वत नगरपालिका 11 पर्छ मेरो ठेगाना। मेरो छोरा, मेरो नानी पनि सशस्त्र हुन्। यो विदेश जाँदाखेरि सबै छोरा छोरीहरू प्रवेश गर्छन्, मलाई मन पर्दैन। छोराले र छोरीले यो देशको सेवा हालेको देख्दा म एकदम खुसी छु। मेरो छोरा नै सम्पूर्ण छोराहरू आफ्नो सबैको सुरक्षा गरेर अघि बढोस् भन्ने चाहन्छु।
3: एउटा सच्चा सिपाही बन्नका लागि सैन्य आधार तालिमले पेशागत ज्ञान, सिप र कर्तव्य प्रतिको बोध गराउँछ। 9 महिनाको

0: तालिमका दौरान सैन्य जवानहरूले हासिल गरेको यही ज्ञान सिपले उनीहरूलाई अझ परिपक्व र आत्मविश्वासी बनाएको छ। यो आत्मविश्वासले उनीहरूलाई अबका दिनमा अघि बढ्न कस्तो दिशा निर्देश गरेको छ त?
1: सिपाही रञ्जन बहादुर सर, मेरो घर चाहिँ दैलेख। आज एकदमै निकै प्राउड फिल भइरहेको, यो दुःख भनेको केही छेडको लागि हुँदो रहेछ। आफू मात्रै नभएर आफ्नो फौजलाई कसरी अगाडि बढाउने, समूहमा काम गरेर कसरी अगाडि जाने भन्ने कुराबारे पनि प्रष्ट बुझ्यौँ, अनि त्यसबारे ज्ञान पायौँ। अनि आफ्नो चाहिँ पहिला आउँदाखेरिको आफ्नो मनोबल हुन्छ त्यो एकदमै बढ्दै गयो। अब आफ्नो मनोबललाई उच्च राखेर अनि आफ्नो खुट्टामा उभिएर अनि सामूहिक रूपमा आफू पदमा रहँदा वा नरहँदा पनि म देश र जनताको सुरक्षाको लागि खटिरहनेछु।
2: सिपाही सिंसी भक्तिनगर घर चाहिँ सुन्दर बजार लम्बी। मलाई अब आफ्नो सपना पुरा हुँदाखेरि निकै नै खुसी लाग्छ। अब देशलाई के कस्तो ठाउँमा के जरुरत पर्छ सकेसम्म आफूले त्यो जरुरतलाई पुरा गर्ने कोसिस गर्छु, आफूले पनि बिस्तारै अब इम्प्रुभ गर्दै जान्छु।
3: तालिमका क्रममा बगाएको पसिना, सिकेका सिप र सैनिक रणकौशलले सैनिकलाई सधैँ बलियो बनाउँछ। यो बल सैनिक व्यक्तिको लागि मात्रै होइन, उसले काम गर्ने युनिट, संस्था र राष्ट्रकै लागि सम्पत्ति बन्दछ। त्यसैले सेवा प्रवेशसँगै दिइने पहिलो औपचारिक सैन्य तालिम अर्थात सैन्य आधार तालिमले ठूलो अर्थ राख्दछ। यस्तै बुझाइ छ सेनानी श्री अजित थापाको।
4: सैन्यलाई हामीले डिजिएमटीबाट आएको निर्देशन अनुसार चाहिँ जे निर्देशन छ त्यो भित्र रहेर चाहिँ र अनि उनीहरूको योग्यता कस्तो छ, उनीहरू चाहिँ कसरी कुन हिसाबमा तालिम गर्न सक्छन् होइन, ती सबै कुरा विचार गरेर तालिम गर्ने गरेका छौँ र कमजोरलाई चाहिँ अलिकति प्रायोरिटी दिएर उनीहरूलाई एक्स्ट्रा समयमा गराएर चाहिँ तालिमहरू गराउने गरेका छौँ। हामी सैनिक हुनुको मेन कारण भनेकै हामी सैन्य तालिम गर्छौँ, हामी अरूभन्दा एक्स्ट्रा हुन्छौँ, फरक हुन्छौँ। एउटा सिभिलियनलाई चाहिँ नेपाली सेनामा ल्याएर नेपाली सेनाको नीति नियम परम्परा र नेपाली सेनाले गर्नुपर्ने काम कर्तव्य अधिकार के हो, हामी देश र जनताप्रति के काम कसरी चाहिँ गर्छौँ भन्ने कुरालाई त्यो हिसाबमा उनीहरूलाई चाहिँ हाम्रो सैनिक जीवनमा ढाल्नको लागि सैन्य तालिम चाहिँ एकदम अत्यावश्यक रहेको छ। जुन तालिममा चाहिँ हामीले जुन सेनाको लागि आवश्यक छ भोलि चाहिँ हामी देशको लागि पढ्दाखेरि चाहिँ देशको लागि कसरी लड्ने भन्ने कुराको लडाइकोदेखि लिएर हरेक कुरा सिकाउनु पर्ने हुन्छ, त्यो कुराहरू चाहिँ हामी सैन्य तालिममा सिकाउँछौँ। सैनिक जीवनमा आवश्यक पर्ने कुराहरू चाहिँ जुन सिलेबसमा आएको कुराहरू छ त्यससँग आधारित रहेर हामीले तालिमको अभ्यासहरू सञ्चालन गरेका थियौँ।
0: सिपाहीमा हुनुपर्ने गुण, उसको चरित्र र परिचयले नै सिङ्गो सेनाको परिचय बनाउँदछ। त्यसैले पनि उनीहरूले प्राप्त गर्ने तालिम, युद्धकला, निर्माण गर्ने चरित्र र निर्वाह गर्ने वफादारिताले सेनाको भविष्यलाई समेत निर्धारण गर्ने हुँदा एउटा सैनिकले तालिम पूरा गरेको क्षण पनि धेरैलाई खुसीको विषय बनेको हो। आखिर तालिमले के कस्तो दिशाबोध गराउँदछ त? सिपाही सुधीर गुरुङ,
5: सानैदेखि नेपाली सेनामा जागिर खाएर देशको सेवा गर्ने सोच थियो, त्यही सोचले गर्दा सानैदेखि मेहनत गरेर आज यो हासिल गरेको छु, त्यसले गर्दा चाहिँ धेरै नै खुसी भइरहेको छ। देशको सेवा कसरी गर्ने, विपद आपत्ति आइपर्दा के गर्ने, नेपाली सेनाले गर्नुपर्ने काम कर्तव्य चाहिँ सबै सिकेका छौँ हामीले। अबको नयाँ यात्रा भन्नुपर्दा देशमा आइपरेका विपत्ति आपत्तिहरूमा आफूले तालिमबाट सिकेका कुराहरूलाई मनन गरेर आवश्यक सुरक्षा अप्नाई देश र जनताको सेवा गर्ने चाहिँ सोचेको छु।
3: यसरी कुनै पनि मुलुकको पहिचान, स्वाभिमान र सुरक्षाको जगलाई जीवन्त र अझै बनाउने वास्तविक मेरुदण्ड सिपाही नै हुन् र सिपाही निर्माण गर्ने आधार सैन्य आधार तालिम हो। असोज 9 गते यही तालिम पूरा गरेका 2968 जना सिपाही अब औपचारिक रूपमा नेपाली सेनाको 263 वर्षभन्दा लामो ऐतिहासिक विरासतको हिस्सा बनेका छन्। सैन्य आधार तालिम पूरा गरेका यी सिपाहीहरूलाई नेपाली सेनाको गरिमा उँचो बनाउँदै देशको सेवामा अघि बढ्न प्रेरणा मिलोस्। शुभकामना।

0: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।
1: खुशीको खबर, तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
6: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
6: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
5: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
6: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
6: हाम्रा सेवाहरू,
1: नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दान, फोन नम्बर 0825206601, मोबाइल 9847070011 र 9810881380।
10: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
11: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
12: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
13: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
14: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
13: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720308।
14: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
15: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको घरको काम पनि कहिल्यै नसकिने भयो।
16: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
15: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन।
16: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि पर्सुन ट्रेडर्स। हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
17: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
18: बचत गर्न सिकौ साथी, हजुर खर्च रोकौ।
19: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
17: मिति 2083 असोज 24 गते।
19: समय बिहान 11 बजे।
17: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर 5 दान।
19: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
18: जम्मा गरे पाउँछ ब्याज, बचत बढ्दै जान्छ, उद्यम गर्न चाहे मात्र तुरुन्तै।
19: अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
17: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर 5 दान।
20: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
21: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
20: हामी कहाँ उपलब्ध सेवाहरू?
22: दाँत निकाल्ने,
20: नयाँ दाँत राख्ने,
22: झिक्न नपर्ने गरी दाँत राख्ने,
20: दाँत भर्ने, दाँत सफा गर्ने,
22: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
20: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
19: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98568-43443 र 98-10-85-97-72।
23: घरमा काम परेका बेला चाहिने खुकुरी, खुडा, खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
19: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा, सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, गराची, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मर्मत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाप बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
23: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ, एसबीआई बैंकको एटीएम अगाडि। प्रोप्राइटर अजय दिक। मोबाइल नम्बर 98465-55452।
24: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
25: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगंज जाने सोचमा हुनुहुन्छ?
24: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
25: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू।
24: 10 बेड आईसीयू सेवा,
25: 10 बेड एनआईसीयू सेवा,
24: 10 बेड एसडीयू सेवा,
25: नर्मल डेलिभरी तथा सीएस सेवा,
24: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
25: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
24: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्रणाली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
0: मेरी आमोइनी घट बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
2: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
0: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा।
3: हामी कहाँ साल सिस्टौ असरा सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
4: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुन्द्रासोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9858-23894, 9858-14894।
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्सको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
6: स्कुल कलेज बिहे पार्टी वा स्पोर्टका लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
21: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857-20-756।
26: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
21: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808-64-071।
27: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
1: डाक्टरद्वारा उपचार हुने रोगहरू
27: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
1: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
7: बिरामी चेक जाँच हुने मिति कार्तिक 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
23: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
8: किसानहरूका लागि खुसीको खबर,
21: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
8: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98-578-23-971।
9: सधैँभरि गर्मी बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी, बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
7: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने, यात्रा तय गरौ।
9: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली, बस पार्क रोड, बाइपास नेपालगञ्ज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर, नासिक, मुम्बई, पुना, कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार, देहरादून, चण्डीगढ़, सोलन, सिमला, डियो, कोटखाई, लेह, लद्दाख, बेंगलोर, हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरिएको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
7: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा, टीभी, डिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
21: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97-072-279, दाङ तुलसीपुरका लागि तारा सुनार 98-20-76-96 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 74-98-065-295 र सिर्जना परिया 96-994-38-695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
10: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाईं सँगसँगै

0: ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ। होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला? खै
1: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
0: त्यही त, खै यिनलाई चेत किन नआओला?
1: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
2: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन ल सुन्न नभुल्नु होला है
1: सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने पूर्वाधार मन्त्री लम्सालको भनाई विपदमा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधन गरिने कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमको भनाई
2: मूल कानूनमा ऐनमै यो व्यवस्था भएको कारणले गर्दा त्यसैलाई नै संशोधन गर्नुपर्ने हुन्छ
1: नारायणगढ़ काठमाण्डौ सड़क खण्डमा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने यात्रुलाई दुःख नदिन यातायात व्यवसायीको आग्रह
3: फाइदामा त यो दशैंमा हुँदै हुँदैन एकतर्फी हुन्छ एक रुपियाँ कम लिइदिनुहोस् त्योभन्दा बेसी नलिदिनुहोस्
1: आज राति र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेकाले धान बाली भित्राउँदा ध्यान दिन मौसमविदको आग्रह बागमती सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा भने ठूलो पानी पर्ने
4: पहाड़ी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ
1: र जुम्लामा हाई अल्टिच्यूड ओपन T20 क्रिकेट प्रतियोगिता शुरू प्रतियोगितामा 11 टीम सहभागी
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: नेपाल सरकारले विद्यालय पाठ्यक्रम पुनरावलोकन गरिरहेको वर्तमान समयमा जीवनमुखी शिक्षालाई प्राथमिकता दिने उपयुक्त अवसर हो विद्यालयको उद्देश्य अंक दिलाउनु मात्र होइन आत्मविश्वासी जिम्मेवार सृजनशील र जीवनका विविध चुनौतीको सामना गर्न सक्ने सक्षम नागरिक तयार गर्नुका साथै उक्त व्यक्तिहरूलाई जीवनका हरेक उतार चढ़ावको सामना गर्न सक्षम बनाउनु पनि हो यो कुरा शिक्षा क्षेत्र र नीति निर्माण तहका दुवै पक्षले बुझ्नु आवश्यक छ अब खबर सन्तोषी रावलबाट
6: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाहरूको बैठकले असोज 23 शुक्रबारदेखि देशभर लामो तथा मध्यम दूरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले शुक्रबारबाट टिकट बुकिङ खुल्ला हुने सीआईएनसँग बताउनुभयो
3: करिब 10-12 दिनको प्लेटमा 15-16 लाख मान्छेलाई व्यवस्थापन गर्ने भनेको यो भोटेकोसीको बाढी जस्तै नै हो यो तपाईँ संचारकर्मीले बुझ्नु भएको छ होइन गाह्रो म्यानेजको गाह्रो हो यो किनभने अस्तव्यस्त समयलाई थोरै समयमा मिलाउनु पर्ने म अधिकतम के भन्न चाहन्छु भने कसैले पनि के भन्छ भने यात्रुलाई हैरानी नदिनुहोस् म आग्रह गर्न चाहन्छु र बरु 1 रुपियाँ कम पैसा लिइदिनुहोस् 1 रुपियाँ कम फाइदामा त यो दशैंमा हुँदै हुँदैन एकतर्फी हुन्छ 1 रुपियाँ कम लिइदिनुहोस् त्योभन्दा बेसी नलिदिनुहोस् र बिचौलाहरूबाट चाहिँ अलिकति बाहिर अब बोर्कर यताउति टोकिएको स्थानहरूमा त्यो टोकिएको भारत जोड डिस्ट लागेको छ हुँदै हुँदैन बल्खु लगायतका केही स्थानको कुराहरू उठेको छ त्यसलाई पनि आज हामी अलिक घनीभूत ढंगबाट कुरा गरेका छौं
6: नारायणगढ काठमाडौँ सड़क खण्डमा घटस्थापनादेखि पूर्णमासम्म ट्रेलर लगायत ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाको बैठकले यस्तो निर्णय गरेको हो दशैंमा यात्रुवाहक सवारीको अत्याधिक चाप रहन्छ निर्णय अनुसार 25 असोजदेखि 8 कार्तिकसम्म नारायणगढ काठमाडौँको रूटमा ठूला सवारी चलाउन पाइने छैन तर खाद्य सामग्री औषधि फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्बाध गुड्न पाउने विभागले जनाएको छ कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले विपदका बेला भइएका व्यक्तिहरूको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भइरहेको बताउनुभयो सिंहदरबारमा आयोजित हिमाल मा जलवायु परिवर्तनका प्रभाव जलवायु न्याय तथा बोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा वहाँले अध्यादेश मार्फत मृत्यु घोषणा तथा दर्ता सम्बन्धी र कानून संशोधन गर्न लागेको जानकारी दिनुभयो।
2: एउटा समाधान निस्किसकेको छ, अब कानूनमा मूल कानूनमा ऐनमै यो व्यवस्था भएको कारणले गर्दा त्यसैलाई नै संशोधन गर्नुपर्ने हुन्छ। अब रेगुलर प्रोसेसमा हाम्रो संसद चलिरहेको अवस्थामा यो प्रक्रियाबाट जाँदाखेरि फेरि अलिकति समय लाग्ने हो कि भन्ने पनि थियो। संसद अधिवेशन अन्त्य भएको छ, अब अध्यादेश मार्फत छिटै नै सरकारले चाहिँ देवानी संहिता पञ्जीकरण होइन अथवा विपद केमा हुन्छ यो उपयुक्त कहाँ राख्ने भन्ने कुरा यकिन गरेर हामीले चाहिँ मृत्यु घोषणा र मृत्यु दर्ताको सवालमा कानून निर्माणहरू गर्दैछौ, तयारीहरू भइसकेका छ।
6: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने बताउनु भएको छ। सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले भूकम्पपछिको पुननिर्माणमा जस्तो एउटै ढाँचाका घर निर्माण नगरी स्थानीय पालिका र सर्वसाधारण संघको सहकार्यमा घर बनाइने बताउनुभयो।
7: पहिचान जोगिने गरी नै पुनस्थापना गर्छौं र घर चाहिँ पहिला अर्थक्वेक यो भूकम्पपछिको पुननिर्माण जस्तो चाहिँ बन्दैन। हाम्रो एक तला दुई तलाको मोडल छ घरहरू, घरको कम्तीमा 2 BHK माथि 4 रूम गरेर त्यो बेडरूम नै हामीले त्यहाँ 6 निकाल्न सकिन्छ। त्यही भएर ठुलो परिवारलाई त्यति समस्या हुन्छ जस्तो लाग्दैन र हामीले पहिचान झल्किने खालके घर एउटा सहरै बनाउँछौँ होइन, टाउन बनाउँछौँ। त्यही भएर पहिचान नै मास्ने गरी र मान्छे बस्न रुचि नहुने गरी र त्यहाँ मान्छेले एक्सेप्टै नगर्ने गरी गर्दैनौँ। स्थानीय पालिका स्थानीय सर्वसाधारण सबैसँग सहकार्य गरेर हामीले घरको पुननिर्माण गर्छौँ।
6: रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 2083-84 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अत्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरेको छ। बाढ़ीका कारण जल विद्युत सौर्य ऊर्जा विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको आकलन रहेको छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीवनमा भने उल्लेखनीय असर पर्ने विश्व बैंकले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारी दर्ता भएको छ। केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म ठूलो संख्यामा आकांक्षीहरूले उम्मेद्वार दर्ता गराएको निर्वाचन समितिले जनाएको छ। सभापतिमा गगन थापा श्याम कृष्ण खड्कीको उम्मेद्वारी परेको छ। त्यस्तै बन्द सत्रको थप छलफल भने भोलि पुनः हुने नेताहरूको भनाइ छ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले राजनैतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषा अध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो। महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्य यस वर्ष विजयादशमीको सायद कार्तिक 4 बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यी त्यस दिन बिहान 8:49 विसर्जन देवी विसर्जन गरी 10:26 शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। आज राति र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको काली धान बाली भेट्याउन ध्यान दिन मौसमविदले आग्रह गरेका छन्। आज राति देशका पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा पनि मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। धान बाली भित्र्याउँदा मौसम बारे जानकारी लिएर मात्र काम गर्न मौसमविद निष्ठा निरौलाले बताउनुभयो।
4: हिमाली भूभागको एक दुई स्थानमा चाहिँ हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ भने देशको पहाड़ी भूभागमा पहाड़ी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ र मध्य प्रदेश लगायत लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ भने कोशी प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेशको तराई भूभागको एक दुई स्थानमा चाहिँ हल्का वर्षा हुने सम्भावना रहेको छ।
6: साझा खबरमा अब खेल खबर। जुम्लामा हाई अल्टिच्युट ओपन टी20 क्रिकेट प्रतियोगिता शुरू भएको छ। कर्णाली प्रिमियर लीग केपीएल नाम दिएको प्रतियोगिता युथ फर कर्णाली क्लबले आयोजना गरेको हो। आजदेखि शुरू प्रतियोगितामा 11 टीम सहभागी छन्। कालीकोट र जुम्लाका खेलाड़ीले प्रतियोगितामा भाग लिएका छन् जसमा जुम्ला घर भई बाहिर बस्दै आएका खेलाड़ी समेत समेटिएका छन्। प्रतियोगिता 5 दिनसम्म चल्नेछ। समुद्री सतहदेखि करिब 2400 मिटर उचाइमा रहेको हाकु क्रिकेट मैदानमा प्रतियोगिता शुरू भएको छ।
1: सन्तोषी रावल उत्तर गया गाउँपालिकाको बाढ़ी पीड़ितलाई गाउँ फर्काउने स्थानीय सरकारको तयारी।
8: उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा रसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौं हामी।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। मौसम फेरिदै गर्दा बाली नालीमा देखिने समस्या समाधानका लागि कहाँ सम्पर्क गर्ने, हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918।
9: किसानहरूका लागि खुशीको खबर,
6: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
9: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। किसानका समस्या समाधान गर्ने फोन नम्बर के होला, किसानका कस्ता फोन र सामाजिक सञ्जालबाटै के समस्या समाधान हुन सक्छन्, मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधान आजको हेलो मौसममा।
11: किसानका समस्या समाधान गर्ने फोन नम्बर के होला, किसानका कस्ता समस्या फोन र सामाजिक सञ्जालबाटै समाधान हुन सक्छन्, मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधानका लागि कहाँ सम्पर्क गर्ने? नमस्कार, म सन्तोष गन्धर्व। मौसम फेरिँदै गर्दा किसानका बालीमा विभिन्न समस्या देखिने गर्छन्। मुख्य गरी अहिले धान बाली रहेकाले कतिपय क्षेत्रमा धानमा विभिन्न प्रकोप देखिन थालेको छ। यस्तो अवस्थामा किसानले निशुल्क परामर्श लिने फोन नम्बर छ 1135। हरेक शुक्रबार किसानले आफ्ना समस्या राख्ने निशुल्क फोन नम्बर हो। यो सँगै किसानले कस्ता कस्ता समस्या निशुल्क समाधान गर्न सक्छन्, हामीले कृषि मौसमविद मुक्तिनाथ झासँग कुराकानी गरेका छौं।
12: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ। जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ। त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ। त्यो भएर फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
13: 11:35 तपाईँले हरेक शुक्रबार 4-6 फोन गर्न सक्नुहुनेछ। तपाईँको खेतीपातीसँग सम्बन्धित, पशुपालनसँग सम्बन्धित, माछा पालनसँग सम्बन्धित जुन कुनै विषयमा पनि केही समस्या छन् भनेदेखि तपाईँले किसान कल सेन्टरमा फोन गरेर चाहिँ प्रत्यक्ष विज्ञसँग नै टेलिफोनमा संवाद गर्न सक्नुहुन्छ, होइन त? त्यसको समस्याको समाधान गर्न सकियो। तर किसानहरूको गुनासो अब समुदायमा पुगेर छलफल गर्दै गर्दा, कुरा गर्दै गर्दाखेरि त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ अनि त्यो समय पनि 2 घण्टाको समय भयो अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि, कोसिस गर्दा पनि कुरा हुँदैन अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
12: यस्तो समस्या नहुनुपर्ने, तै पनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु। तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे आउँछ त्यो
13: ठाउँमा।
12: रह्यो कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नु पर्ने हुन्छ। के खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त्यो कतिपय पशुपालनमा भयो, कहिले काहीँ त यो यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाह पार्ने हुने रहेछ कतिपय केस मा, त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
13: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि, त्यो चाहिँ तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप बनाएको रहेछ। व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनेरि एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि, त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ।
12: हजुर, त्यो पनि हो नि, जस्तो कहिले काहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ। त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिले काहीँ त यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टु वे कम्युनिकेसन नै हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि। त्यो भएर यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ। तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ। हप्तामा एक दिन अब 2 घण्टाले पक्कै पनि हाम्रो किसानमै पुरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन। यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु। यो मौसम परिवर्तन, जलदता मौसम परिवर्तनले गर्दा चाहिँ अब गर्न के सकिन्छ कि यो पानी पर्ने प्याटर्न भयो, टेम्परेचर बढ्ने प्याटर्न छ, यसमा चाहिँ हामीले हाम्रो कृषि जुन खेती गर्ने जुन तरिकाहरू थियो अलिकति फरक गर्नुपर्ने चाहिँ देखिन्छ। अब सुरुदेखि जग्गा तयारीदेखि लिएर व्यवस्थापनसम्म सबै कुराहरूमा चाहिँ अलिकति चनाको चाहिँ हुनुपर्छ, चनाको भइएन भने बर्बाद छ।
13: अघि तपाईँले कृषि मौसम सल्लाह बुलेटिन भन्दै हुनुहुन्थ्यो, त्यो बारेमा पनि यसो कुरा गर्नु गर्नु पर्यो, खास त्यो के हो, किसानले कसरी त्यो हेर्न पाउँछन् त?
12: करिब करिब एक दशक भन्दा बढी बाह्र वर्ष जति पुग्न लाग्यो,
13: बाह्र वर्ष
12: करिब करिब। अब यो नेपाल कृषि अनुसन्धान परिषदले जस्तो हप्ताभरिको मौसमी अवस्था कस्तो हुनेछ भन्ने कुरा जल तथा मौसम विज्ञानबाट जानकारी लिन्छ, त्यो आइसकेपछि चाहिँ त्यो कृषि मौसम सल्लाह बुलेटिन बनाउने एउटा टिम छ, त्यसमा 10-15 जना सबै फरक फरक विषय विज्ञहरू, जस्तो कोही चाहिँ बालीका विज्ञहरू हुनुहुन्छ भने कोही आलुकै खास विज्ञ हुनुहुन्छ, कोही फलफूलका हुनुहुन्छ, कोही पशुपालनका हुनुहुन्छ, धेरै समूहका एक्सपर्टहरू बस्नुहुन्छ त्यो ठाउँमा, र त्यो के हुन्छ

0: समाधानका उपाय अपनाउने, लागिसकेका छ भने के गर्ने, यस्तो मौसमहरू, यो मौसम प्लस कृषिमा पर्ने असर सहितको चाहिँ सूचना चाहिँ एकै ठाउँमा राखेर हामीले हरेक शुक्रबार तयारी गर्छौं। त्यसको नाम चाहिँ कृषि मौसम सल्लाह बुलेटिन दिएका छौं र त्यो सबै पालिकामा पुग्छ देशभरिको।
1: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
2: उत्तर गया गाउँपालिकाको बाढ़ी पीड़ितलाई गाउँ फर्काउने स्थानीय सरकारको तयारी,
3: उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा रसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौं हामी।
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
5: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
4: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 9847055565। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
6: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
7: छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
9: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
10: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ। भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
9: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
10: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
9: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
10: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
7: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
10: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
11: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: तपाईँ रसुवाको उत्तर गया गाउँपालिकाको हुनुहुन्छ। बाढ़ीपछि नुवाकोट लगायतका सुरक्षित ठाउँमा बसिरहनु भएकै होला। आफ्नो गाउँ कहिले फर्कन पाइन्छ भन्ने पक्कै लागेको होला।
3: हामीसँग ठूलो संख्यामा भनेको उत्तर गया गाउँपालिकाको एक नम्बर ओडाको व्यक्तित्वहरू हुनुहुन्छ, जो चाहिँ 72 सालको भूकम्पबाट पनि आफ्नो थापथलो चाहिँ बाट विस्थापित हुनुभयो र उत्तर गयाकै 5 नम्बर खाल्टे बस्तीमा हुनुहुन्थ्यो। उहाँहरूको स्थायी संरचनाहरू नबनिसकेको अस्थायी टहरामा हुनुहुन्थ्यो, उहाँहरू हुनुहुन्छ। त्यस कारणले गर्दा उहाँ

0: अहिले लगभग 304 घर धुरी चाहिँ यता विदुर नगरपालिका नुवाकोटमा चाहिँ विभिन्न होल्डिङ सेन्टरहरूमा बाँडेर बस्नु भएको छ। उहाँहरूको चाहिँ मनसाय अब हामी रसुवातर्फ जाँदैनौँ, हामी हामीलाई भूकम्पले पनि लखेटियो, बाढीले पनि लखेटियो, अब हामी अलिकति सुरक्षितै ठाउँ चाहिँ बसोबास गर्न चाहन्छौ भन्ने आशय उहाँहरूको आएको छ। त्यो कारणले गर्दा विदुर नगरपालिका र उत्तरगया गाउँपालिका हामी समन्वय भइरहेको छ। त्यसले गर्दाखेरि अब उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा रसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौँ हामी।
1: आफ्नै गाउँपालिकाको सुरक्षित ठाउँमा राख्नका लागि प्रयास भइरहेको बताउँदै हुनुहुन्थ्यो उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरूङ। तपाईँको घरमा कुखुरा पाल्नु भएको छ कि छैन अनि कुखुरालाई दाना चाहिँ के दिइरहनु भएको छ नि? अब एकैछिन सुनौ घरमै दाना बनाउने उपाय।
2: बजारमा बनाएको व्यावसायिक दानामा पनि मकै, भटमासका पिनाहरू, तोरीका पिनाहरू, धानको ढुटोहरू प्रयोग गरिरहेको हुन्छ। र मैले यति भन्दै गर्दाखेरि हजुरले पनि सोचिसक्नु भएको होला कि हजुरहरूको घरमा पनि मकै छ, धानको ढुटो छ, चामलका कनिकाहरू हुनसक्छ, तोरीका पिना, भटमासका पिनाहरू हुन सक्छ। यी चिजहरूबाट नै स्थानीय स्तरमा हामीले दाना बनाउन सक्छौँ। तोरीका पिना, भटमासका पिना भनेको खास गरी प्रोटिनका स्रोतहरू हुन् भनेदेखि मकै, त्यसै गरी गहुँहरू भनेको खास गरी यिनीहरू चाहिँ शक्तिका स्रोतहरू हुन्। र यसका साथसाथमा हामीले बजारमा एग्रोभेटमा पाइने थोरै मात्रामा मल्टिभिटामिन्सहरू, मिनरल्सहरू र हामीले खाने नुन सन्तुलित रूपमा यसको मात्रा मिलाएर प्रयोग गर्यौं भनेदेखि कुखुरालाई आवश्यक पर्ने सन्तुलित आहार बनाउन सक्छौ।
1: वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ आफ्नो वरपर पाइने मकै, गहुँ, भटमास अनि तोरीको पिना मिसाएर कुखुराको दाना बनाउन सकिन्छ। तपाईँ बसेको ठाउँमा हिजो आजको मौसम कस्तो छ? अबको तीन दिन बाढ़ी प्रभावित जिल्लामा चाहिँ मौसम कस्तो रहला?
3: रसुवा नुवाकोट धादिङमा धेरै ठूलो भारी वर्षा चाहिँ अब देखिया छैन, यद्यपि वर्षा चाहिँ हुन्छ। हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहन्छ। नुवाकोट, रसुवा, धादिङको चाहिँ हामीले केही समय अगाडिसम्म छुट्टै एउटा मौसम पूर्वानुमान होइन, यो तीनटा जिल्लालाई मात्र पनि, विशेष गरी यो भोटेकोसी रसुवाको बाढ़ी जुन आइसकेपछि चाहिँ हामीले दिइरहेको थियौँ। बीचमा चाहिँ अलि मौसम अलि सफा जस्तै भनौँ न, यो देखिएको भएर हामीले दिएको थिएनौँ। यो आजबाट हामी पुनः चाहिँ यो सुचारू गर्छौँ, हाम्रो वेबसाइटबाट पनि हेर्न सक्नुहुन्छ। र त्यो सँगसँगै चाहिँ यो 1151 फोन गरेर जानकारी पनि लिन सक्नुहुन्छ।
1: मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद विभूति पोखरेल, तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
4: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। नारायणगढ़ काठमाण्डु सड़क खण्डमा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर तथा ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा र मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भएको बताउनु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारी दर्ता भएको छ। आज राति र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेकोले धान बाली भित्राउँदा ध्यान दिन मौसमविदले आग्रह गरेका छन्। र जुम्लामा हाई अल्टिच्युडको ओपन T20 प्रतियोगिता शुरू भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: राति 8 बजेको प्रकृति समय सन्देश। खाली ठाउँमा वृक्षारोपण गरौं।
1: सधैँभरि घरमै बसेर पनि हुँदैन, यहाँ केही रोजगारी पनि छैन। यसपालि भारततिर काम गर्न जाने सोच बनाएको छु, तर जाने गाडी बस्ने ठाउँ केही थाहा छैन, के गर्ने होला?
2: त्यसको लागि किन चिन्ता गर्नुहुन्छ? हाम्रै नेपालगञ्जमा छँदैछ नि परिवर्तन ओमकार टुर्स एन्ड ट्राभल्स, साथै खाना र बस्नका लागि पनि हाम्रै न्यू ओमकार होटल नेपालगञ्जमै छँदैछ नि। अब किन ढिला गर्ने, यात्रा तय गरौँ।
1: हाम्रा सेवाहरू श्री परिवर्तन ओमकार टुर एन्ड ट्राभल्स प्राली बस पार्क रोड बाइपास नेपालगञ्ज 4 बाँकी। हामी कहाँ नेपालदेखि भारतका विभिन्न ठाउँमा इन्डोर नासिक मुम्बई पुना कोहलपुर हुँदै गोवासम्म डाइरेक्ट बस हामी कहाँ जान र आउनका लागि उपलब्ध छ। त्यसै गरी हरिद्वार देहरादून चण्डीगढ सोलन सिमला डियो कोटखाई लेह लद्दाख बेंगलोर हैदराबाद लगायतका ठाउँहरूमा हाम्रा सेवाहरू व्यवस्थापन गरेको छ। तपाईँको यात्रा हाम्रो कर्तव्य।
2: साथै स्वच्छ खाना र आरामदायी बासको लागि एसी कोठा टीभी डिलक्स रूम तथा सादा अटेज रूम र विवाह सेमिनारको लागि हलको व्यवस्था रहेको छ।
3: नेपालका लागि सम्पर्क नम्बर ओमकार पुन 97072279। दाङ तुलसीपुरका लागि तारा सुनार 98076946 र भारतको गोवाबाट आउन परेमा गोवा सम्पर्क नम्बर ओमकार पुन 74980652295 र सिर्जना परिया 96994383695। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
5: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ।
4: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
6: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
7: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
6: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडी किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडी किन्ने भनेको तपाईँलाई केही मतलबै छैन?
7: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि पर्सुन ट्रेडर्स।
8: खाउन पिउन लगाई हामी पिङ खेलाउन।
4: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी धोती ब्लाउज कुर्ता सुरुवाल स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
9: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
10: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98086-64-071।
4: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
11: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
12: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435 27 6 95 र 9810 12 60 00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
14: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
13: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
13: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9848733923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
15: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
9: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
16: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
16: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
9: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
16: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9848744683 र 9848764770। सेवा गर्ने मौका दिनुहोस्।
17: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ? आफूलाई थाहा नै छैन।
18: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
19: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
20: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
19: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9855720308।
20: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
19: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
21: डाक्टरद्वारा उपचार हुने रोगहरू,
19: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
21: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
22: बिरामी चेक जाँच हुने मिति 1 गते आइतबार र 2 गते सोमबार बेलुकासम्म।
16: नोट, सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
4: किसानहरूका लागि खुसीको खबर,
0: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
22: सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
2: बचत गर्न सिकौ साथी, फजुल खर्च रोकौ।
23: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तफसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
22: मिति 2083 असोज 24 गते।
23: समय बिहान 11 बजे।
22: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर बाँसदान।
23: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
2: जम्मा गरे पाउँछ ब्याज, बचत बढ्दै जान्छ, उद्यम गर्न चाहे मात्र तुरुन्तै।
23: अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
22: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर 5 दान।
1: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
24: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु मृगौला कलेजो सुगर थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
1: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-578-80-103।
24: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।

0: 爷爷，我的弟弟，天天妈妈出门家里干。
1: काय लो बा तपाईं सधैं आया आया गर्नुहुन्छ
2: अब के हुनु नि बाबु दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्न भने
1: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आजै नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
4: हामी कहाँ उपलब्ध सेवाहरू
5: मुखको शल्यक्रिया दाँत सफा गर्ने टर्काउने दाँतमा रङ भर्ने चाटी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
3: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
4: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोकको तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 98631700 र 98578335952
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा
7: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं
8: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 98088664071
7: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
3: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904001 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601
10: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रुदर र रुबिसमा उपलब्ध
11: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा
12: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ
11: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
12: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
11: 10 बेड आइसीयू सेवा
12: 10 बेड एनआईसीयू सेवा
11: 10 बेड एसडीयू सेवा
12: नर्मल डेलिभरी तथा सीएस सेवा
11: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा
12: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा
11: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान फोन 082-5226686 र 590-475
13: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
14: हाम्रो आफ्नै उद्योगबाट उत्पादित
3: विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
13: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल

0: चोटपटकको उपचार सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848401188
1: खुशीको खबर
2: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9860719194 र 9822856576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
6: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
4: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
6: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
4: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
5: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
7: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
8: के भयो बोलादै, के गुनगुनाइरहेको?
7: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
8: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
7: यति सजिलै?
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
9: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
10: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
9: हामी कहाँ उपलब्ध सेवाहरू,
11: दाँत निकाल्ने,
9: नयाँ दाँत राख्ने,
11: झिक्न नपर्ने गरी दाँत राख्ने,
9: दाँत भर्ने, दाँत सफा गर्ने,
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
9: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856638443 र 9810857972।
12: विगत केही दिनदेखि लुम्बिनी प्रदेश अन्तर्गतका तराईका जिल्लाहरूमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट मोटरसाइकल चालक

0: तथा पछाडि सवार व्यक्तिहरू नै गम्भीर घाइते तथा मृत्यु हुने गरेका कारण यस्ता सवारी साधनको दुर्घटनामा न्यूनीकरण तथा रोकथाम गर्न निम्न सावधानीका साथ सवारी चलाउनु हुन सम्पूर्ण मोटरसाइकल चालकहरूमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक अनुरोध गर्दछ।
1: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाउने,
0: सीट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने,
1: हेलमेट तथा हेलमेटको फित्ता राम्रोसँग लगाउने,
0: चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनीले आफ्नो सवारी साधन नदिने तथा चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने,
1: लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाउने,
0: आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिने,
1: रातको समयमा सड़कमा छाडा पशु चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर मात्रै सवारी साधन चलाउने,
0: सड़कमा राखिएका सड़क संकेत चिन्हहरू हेरेर सवारी चलाउने,
1: बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिने,
0: सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ कि छैन भनेर चेक जाँच गरेर मात्रै सवारी चलाउने,
1: हतारमा सवारी नचलाउने तथा जथाभावी ओभरटेक नगर्ने,
0: तोकिएको निश्चित स्थानमा मात्रै सवारी रोक्ने तथा पार्किङ गर्ने,
1: ब्रेकिङ डिस्टेन्स राखेर मात्रै सवारी चलाउने,
0: सवारी साधन चलाउँदा मोबाइल फोनमा कुराकानी नगर्ने,
1: अन्य सवारी साधनसँग प्रतिस्पर्धा गरेर सवारी नचलाउने,
0: मोडिफाई गरेर सवारी साधन नचलाउने,
1: सवारी साधन चलाउँदा सड़कमा रहेका खाल्डा खुल्टीहरू तथा सड़कको अवस्था समेतलाई ध्यान दिएर चलाउने,
0: सवारी साधन दायाँ वा बायाँ मोड्नु परेमा साइड लाइटको सही प्रयोग गर्ने,
1: बाक्लो हुस्सु लागेको समयमा हेडलाइट बालेर बिस्तारै आफ्नो साइडबाट सवारी चलाउने
0: र रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउने।
1: जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र रेडियो प्रकृति एफएम 93.4 मेगाहर्जद्वारा जनहितमा जारी सन्देश।
2: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
3: बचत गर्न सिकौ साथी, फजुल खर्च रोकौ।
4: यस्तै संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
2: मिति 2083 असोज 24 गते।
4: समय बिहान 11 बजे।
2: स्थान बीएसएफ पार्टी प्यालेस तुलसीपुर बाँस दान।
4: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई भोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
3: जम्मा गरे पाउँछ ब्याज, बचत बढ्दै जान्छ, उद्यम गर्न चाहे मात्र तुरुन्तै।
4: अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
2: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर पाँच दान।
5: रात्रि 9 बजेको प्रकृति समय सन्देश। एक व्यक्ति

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
2: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
1: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
3: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
7: घरको काम कहिले सकिएला र बजार जाउँला भनेको, घरको काम पनि कहिल्यै नसकिने भयो।
8: होइन बुढी, किन एक्लै गनगन गर्दैछौ? तिमीलाई के भयो र?
7: किन गनगन नगर्नु त बुढा, चाड पर्व पनि आइसक्यो। घरको काम कहिल्यै सकिएला र साडे किन्न जाउँला भनेको कहिल्यै फुर्सद छैन आफूलाई। उता मङ्सिरमा बहिनीको पनि बिहे छ, एउटा राम्रो साडे किन्ने भनेको तपाईँलाई केही मतलबै छैन।
8: त्यसको लागि किन चिन्ता गर्छौ? हाम्रै तुलसीपुरमा छँदैछ नि पर्सुन ट्रेडर्स। हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला। किसानहरूका लागि खुसीको खबर,
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली, तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
9: घरमा काम परेका बेला चाहिने खुकुरी, खुडा, खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
1: टेन्सन नगरन बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा, सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग, दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, गराची, चुलेची, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाँत बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्द रहेछ।
9: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड दान, एसबीआई बैंकको एटीएम अगाडि। प्रोप्राइटर अजय धिक। मोबाइल नम्बर 98476-55452।
6: खुशीको खबर,
10: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: हाम्रा सेवाहरू,
10: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
11: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
12: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
13: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक,
14: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
15: थप जानकारीको लागि
14: नवज्योति आँखा उपचार केन्द्र, तुलसीपुर उपमहानगरपालिका 6 दाङ, उच्च अदालतको उत्तर तर्फ।
15: मोबाइल नम्बर 9680719194 र 9822186576।
16: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
17: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
18: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
17: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
18: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
17: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
18: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
19: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्सको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
17: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
14: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ। पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन डाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808864071।
20: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
21: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य जीवहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
20: मिति 2083 असोज 24 गते।
21: समय बिहान 11 बजे।
20: स्थान बीएसएफ पार्टी प्यालेस, तुलसीपुर 5 दाङ।
21: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला प्रथाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
22: जम्मा गरे पाउँछ ब्याज, बचत बढ्दै जान्छ, उद्यम गर्न चाहे
21: अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
20: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तुलसीपुर 5 दाङ।
23: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू
0: बाथ तथा नशा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ खोलबडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
23: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथरोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-577-80-103।
0: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको सेवा हाम्रो।